0: प्रतिशत यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ।
1: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तहबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
0: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला,
1: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ, तपाईँहरू पनि गर्नुहोस्। प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभयो।
0: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
1: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
0: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि सुन्नु
1: छ। हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
0: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्न बाँकी हो कि
1: बाँकी छ यसको बारेमा बोल्न?
0: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन, पर्यटन, जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै दाडु पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको यो काममा चाहिँ सबैले साथ दिँदो रहेछन् तपाईँको अनुभव?
1: अब यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त, थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भइरहेको।
0: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले?
1: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
0: प्रदेशमा
1: चाहिँ हाम्रो नेतृत्व भइरहेछ, मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
0: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय?
1: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
0: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
1: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्।
0: नेताको रूपमा त तपाईँहरू लाग्छ,
1: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
0: कमजोरी धेरै भयो भन्ने लाग्छ,
1: कारणहरू छन्।
0: कमजोरी चाहिँ के भयो भन्ने लाग्छ?
1: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ। अब यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
0: डुवानीको कारणले गर्दाखेरि
1: प्लेनबाट लानुपर्ने, केजीको 250 जति तिर्नुपर्ने, त्यसले गर्दाखेरि थोरै विकास निर्माण पैसा जति सबै त नेपाल रह्यो। जो छड लानु पर्यो, सिमेन्ट लानु पर्यो, अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो नि त, त्यसै त्यो चाहिँ महँगो। अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ।
0: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो, संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता?
1: संसदीय समितिमा म पूर्वाधार समितिमा छु,
0: विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्दोमा रहेछ।
1: हजुर,
0: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनुको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह?
1: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन, यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्चै त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौँ भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौँ।
0: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो, के भन्नुभएको छ त हाम्रो माननीय आशिष गजुरेल?
1: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई, कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छु र तपाईँले बारम्बार भनिरहनु भएको छ, बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई, अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो, त्यो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
0: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो, क्यारे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा,
1: त्यो त भनेर देख्ने कुरोमा अलिक फरक पर्दो रहेछ, त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौं, अब जहाँ हिँड्दै जाउँ।
0: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सक्ने?
1: अब मेरो हिजोको, मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन,
0: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग,
1: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
0: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
1: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
0: बढी आउँछ। अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ, जतिखेर पनि उठाइहाल्छु, हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो, प्रविधिको पनि बढ्दो भयो होइन, त्यसमा पनि केही तपाईँले व्यवस्था?
1: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु,
0: जस्तै
1: जस्तो अब यो सामाजिक सञ्जालमा
0: भने तपाईँलाई लेख्न पाइयो, भन्न पाइयो, त्यहाँ
1: भन्न पाइयो,
0: आउँछन् गुनासाहरू
1: आउँछन्
0: के, कति गरेको होला, कति मागेको होला, कति भनेको होला भन्ने लाग्छ?
1: लाग्दैन, स्वाभाविक हो, उहाँहरूको हामी प्रति आशा गर्नु भनेको हो, स्वाभाविक हो, त्यसलाई मैले ठूलो त्यो झन्झटको रूपमा लिन्न।
0: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले, अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन, तपाईँले कतिको गरिरहनुहुन्छ?
1: यस्तो छ, आउन जानका लागि अलिक समस्या छ, त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ, भोगी पनि सक्नु भएको छ।
0: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम, कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो, स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि, अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति, त्यस्तो खालको
1: त्यस्तो छैन, त्यस्तो छैन। अब जस्तो यो नेपाल, यो के भन्छ, यो यहाँ नै चाहिँ तपाईँको
0: नेपाल एयरलाइन्स
1: सरकारी सिट हुन्छ, दुईटा सिट त्यसरीको नेता को, अब त्यहाँ अधिक लेभल माथि अब मान्यो माननीय गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ, अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ, त्यो चाहिँ गलत हो, त्यो छैन
0: छैन। त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय दर भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गर्भवतीले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौँ। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिरहेका हुन्छ कतिपय ठाउँमा, यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उड्छन् त्यो समस्या हो कि अथवा के हो?
1: यो यस्तो छ, तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था भन्ने हेर्नुहोस्, अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ, पूर्वतिरको पर्यटन चापाचाप हुन्छ, त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ नेपाल एयरलाइन्स, त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको।
0: अनि यो जुन विभिन्न खालका विकृति विसंगतिहरू छन् नि, अब हानिकारक प्रथा परम्परा, बाल विवाह होला, अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा, समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसंगति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नु भएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
1: अब यो यस्तो छ, अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ, एउटा बौद्ध एउटा हिन्दू कल्चर, हामी दुइटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो पाँच सात वर्ष अगाडि, दस पन्ध्र वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ, त्यति पनि छैन जस्तो लाग्छ मलाई। अब त्यो बिस्तारो
0: 99% हारिमा अन्त्य भइसक्यो, बाँकी
1: थोरै कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला, नत्र भने छैन। अब त्यो
0: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ? अब
1: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन। बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो। अब
0: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि?
1: त्यसमा त हात नहुने कुरै भएन। हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो। जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका, सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ, भोलि पनि गर्नेछौँ।
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद।
1: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। पुनःमा निल प्रसादजी मार्फत सम्पूर्ण यो अकराबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँहरूले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो, काठमाडौँको लागि हुम्ला दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्नेको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अकरबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रसादजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
0: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं कि निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल हो, क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 3,83,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नार्कले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सिंह सब 1 तथा सुक्खा तथा दुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,82 हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 2082-83 सम्ममा 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
2: अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोड़िनु भएको हो। महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 89 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मंत्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम र राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष दुई मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा चारजना महिला हुने बताइएको छ। 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्, 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छुट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रपतिबाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 वर्ष अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074को एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077को विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरूचाउने वाम आन्दोलन नरूचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
1: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
3: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग यथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
1: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, मानेश्वर, गमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्नाविहीन, शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढ़े, व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पसहरू रहेका छन्। त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै भित्रपृष्ठमा चिया उद्योग खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
10: अन्नपूर्ण पोस्ट दैनिकले छापिएको खबर छ। कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मञ्चमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड़ शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य, अनुभवी, फेरि सुन्नुहोस्ला यसलाई, अब सरकारसँग योग्य, अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय, शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवाद रहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो।
2: डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको एक वर्ष 51 परियोजना मध्ये 4 लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलोपटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी तर्फका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1,57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये एक वर्षमा 4 परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,00 रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको 2 शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्। उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोजी जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौ भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जल मार्गमा गुड़िरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नाविकको उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो। र संयुक्त अरबमिरेट यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। 8 देश सहभागी लीग 2 तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकाल्न सफल भएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जित निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका 2 दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान पौने छ बजे शुरू भयो। नव प्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन चार अंकसहित शीर्ष समान दुई अंकसहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र एक अंकसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान पौने नौ बजे समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सियाटल रंगशालमा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट चार अंकसहित शीर्ष समान दुई अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा एक अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
1: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्त आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
13: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
12: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
14: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
15: कार्यक्रम साझा आवाज,
12: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
16: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
17: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
13: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
14: पसिनाको सम्मान, समानताको अभियान,
15: कार्यक्रम साझा आवाज।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब कुखुरामा एन्टीबायोटिकको प्रयोगको जोखिम, कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टीबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
3: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँले के ध्यान पुर्याउनु पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक ठिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि, यति दिन चलाउनु पछि के छ सल्लाह पाउँदा दिन चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नुभयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस्। कम्तीमा 2 हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरिरहेछ, त्यसको नि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7 देखि 14 दिन नलैजानुहोस्। कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पशुका विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ, खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
18: त्यो कहिलेसम्म हुन्छ, केही समय त
3: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला नि, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ।
18: यो लगायत अरू यहाँहरूले के काम गर्नु भएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि, यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेको छ?
3: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह, जिल्ला समन्वय समिति, के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू, ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने, होइन कुन एन्टिबायोटिक चलाउँदा हुन्छ, कुन चाहिँ रेजिस्टेन्स भइरहेछ अब नचलाउनुहोस् अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ, कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एएमआर एक्सन प्लान छ, त्यो प्लानमा चाहिँ धेरै अरू विषयगत चाहिँ निकायहरू छन्, उहाँहरू छ भने आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ, हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
18: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ?
3: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ, आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु, मैले कुन औषधि मैले चलाइरहेको छु, सजग हुनु पर्यो एक नम्बर। दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो, मैले एन्टिबायोटिक चलाउनु हो कि होइन, होइन यो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना। र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानून रूपमा, उहाँहरू नै बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ, होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
10: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विश्वविद्यालयमा
3: बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ, होइन त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले

0: झण्डै आधाले घट्यो बर्ड फ्लू संक्रमण फैलिँदै
1: नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपा महाधिवेशन कार्यगत एकताका लागि एमाले र नेकपा तयार करिब 2700 व्यक्ति राजदूतको दौड़मा
0: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी मौसमी व्यापारमा ताक्लाकोट 82212 लिए अनुमति
1: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा विश्वकप फुटबलमा अहिले समूह एच का दुई खेल हुँदै आजै पौने 9 बजे समूह जी का दुई खेल हुने
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ। महाधिवेशन लेखिएको छ माथिपट्टि र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि र त्यहीँबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्लेकार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ खतराको घण्टी।
0: अस्तो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्कार।
1: होइन माधव सर, अब फेरि तपाईँका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभयो अब केही समयमा क्रमभङ्गता हुन सक्छ, फेरि अब एमालेसँगै लाइन्स हुन सक्छ, तपाईँहरू चाहिँ एकजुट भएर अगाडि बढ्नुहोला, तपाईँहरू चाहिँ तयार रहनुहोस् भनेर पार्टी संयोजकले भन्नुभयो। फेरि यो कस्तो खालको एकता, कस्तो खालको सहकार्य हुन थाले हो, तपाईँहरूलाई जानकारी छ कि छैन?
2: मुलुकका कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छ भन्ने कुरा त आम नेपालका सबै कम्युनिस्ट पार्टीहरूभित्रका नेता कार्यकर्ता समर्थक शुभचिन्तकहरूको सामूहिक र एकै प्रकारको बुझाइ हो। यद्यपि शीर्ष नेतृत्वहरूको कार्यशैलीका कारण विगतमा भएको एकता पनि दुर्घटनामा पर्यो, त्यो सबैलाई निको लागेको थिएन। अब विगतको जस्तो गरी हात हल्लाएर या निश्चित एउटा घेरामा छलफल गरेर मात्रै कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छैन, तर कम्युनिस्ट आन्दोलनको पुनर्गठन नगरिकन सुख पनि छैन। त्यसैले म के ठान्दछु भने नेपालको कम्युनिस्ट आन्दोलनको बृहत्तर ढंगले पुनर्गठन गरिनुपर्दछ, त्यो अभियानतिर जानुपर्दछ। सायद हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डले भन्न खोज्नु भएको कुरा त्यही हो।
1: होइन, अहिलेको अवस्थामा फेरि अब कस्तो खालको सहकार्य हो, कसको नेतृत्वमा सहकार्य हुने, होइन त्यहाँ मिलाउन त गाह्रो छ नि त, कि अब सबक सिकियो, अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले कानमै घण्टी बजायो?
2: खास गरी विचार राजनीति त्यसका आधारमा विधि र आज मुलुकले जे चाहना व्यक्त गरिराखेको छ यो भावनालाई समेत आत्मसात गरेर कम्युनिस्ट आन्दोलनका लिमिटेसनहरूलाई आत्मसमीक्षा गरेर निर्ममतापूर्वक त्यसको आत्मबोध गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक ढंगले पुनर्गठन गर्ने पुनर्संगठित गर्ने योजनातिर जानुपर्दछ। यसका लागि अलि वृहत छलफल गर्ने, तलैदेखि सहकार्यको वातावरण बनाउने र एउटा भावनात्मक प्रकारको वातावरण सृजना गरेर वैचारिक एकताको बलमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र समग्र देशको चाहिँ नेतृत्व कम्युनिस्टहरूले लिने गरिकन जानुपर्दछ। हामी त्यस दिशामा छलफल गरिराखेका छौँ, यसलाई अझ तीव्रता दिनुपर्छ भन्ने म ठान्दछु।
1: होइन, जनताको नेता कार्यकर्ताको भावना अनुरूप र अहिलेको आवश्यकता अनुरूप चाहिँ यो एकीकरण अर्थात चाहिँ सहकार्य हुन खोजिरहेको हो कि अब हामी कमजोर भयो, नमिलेर त नहुँदो रहेछ, अब हाम्रो अस्तित्वको पनि लडाई छ यो मुलुकमा भन्ने ढंगले चाहिँ तपाईँहरूको एकता हो यो?
2: खास गरी कम्युनिस्टहरू मिलेरै देशको पहल कदिमी लिदिउन् भन्ने नेपालका आम जनताको चाहना थियो। विगतका निर्वाचनहरूको मत परिणाम हेर्नुभयो इन्डिकेटरमा भने त्यो कुरा पनि देखिन्छ, तर त्यसको भावनालाई ठिक ढंगले हामीले आत्मसात गर्न सकेनौं। यस बेला निर्मम ढंगले हामी आत्मालोचित पनि हुनुपर्दछ र आत्मसमीक्षा पनि गर्नुपर्दछ र त्यसको जगमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने संकल्प गर्नुपर्छ।
1: तर अब यो सम्भव छ अहिले अब केपी शर्मा ओलीजी, प्रचण्डजी, हुन त अब विद्यादेवी भण्डारीको उपस्थितिमा अब एउटै मञ्चमा देखिने त्यो घोषणा गर्ने भन्ने खालको विषय छ, भोलि भागभण्डादेखि लिएर बाँडफाँडमा त निकै ठूलो 74 सालमा देखिसक्यो नि त होइन एकपटक? माधवजी, तपाईँ पनि विश्वस्त हुनुहुन्छ
2: अहिले विगतको जस्तो बारदलीबाट हात हल्लाएर मात्रै कम्युनिस्ट पार्टीको एकता सम्भव छैन। आजको राजनीतिक घटनाक्रम धेरै अगाडि बढिसकेको छ। सबभन्दा पहिले हामीले अहिले व्यक्ति केन्द्रित भएर छलफल गर्नुभन्दा पनि कम्युनिस्ट आन्दोलनको पूरा चिरफार गरेर यसलाई नयाँ सिराका साथ पुनर्गठन गर्नका लागि हामी तयार हो कि होइनौ भन्ने कुरा मुख्य कुरा हो। यदि हामी त्यसका लागि तयार हौ भने त्यो स्तरबाट छलफल, बहस, अन्तर्क्रिया र पहल कदमी आवश्यक छ, त्यतातिर लैजानुपर्छ।
1: तर अब अहिलेको अवस्थामा चाहिँ तपाईँहरूको जुन एकता छ त्यसको अब खाका, त्यसको सहकार्य, त्यसको चाहिँ होइन एउटा बिन्दु चाहिँ के हुन सक्छ, के त्यसको छलफल भएको छ?
2: अब मूल कुरा चाहिँ विचार राजनीतिका आधारमा कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन गर्ने, आगामी एक वर्ष पछाडि स्थानीय तह र प्रदेशको निर्वाचन आउँदैछ, त्यो निर्वाचनलाई समेत ध्यानख्यान राखेर हामीले आफ्नो तयारीलाई अगाडि लैजानुपर्दछ। त्योभन्दा अगाडि चाहिँ हामीले आजका दिनमा के एजेन्डालाई प्राथमिकता दिन्छौँ भनेर हाम्रा एजेन्डाहरू छन्, तर जनताले बुझ्ने भाषामा, जनताले जान्ने भाषामा हामीले ती एजेन्डाहरूलाई सलिड गर्नुपर्दछ, एजेन्डाहरू तय गरेर आगामी स्थानीय निर्वाचनको तयारीमा जानु।
1: यसको मतलब निर्वाचनका लागि चाहिँ मिलेर जाने,
2: पुनर्गठन हुन्छ
1: निर्वाचनमा मिलेर जाने होइन, मिलेर चाहिँ मत आर्जन गर्ने, मिलेर चाहिँ विजयी हुने भन्ने खालको हो एकता?
2: त्यो निर्वाचनमा गएपछि त जित्ने कुरा नै मुख्य हो नि त फेरि।
1: तर अब कसरी हुन्छ, आफ्नो पोल्टामा पल्लाभारी बनाउने खालको एकता मात्रै हो त्यसो भए?
2: यसलाई म खेमजी के ठान्दछु भने यसलाई नकारात्मक रूपमा मात्रै नल्याउँ, मुलुकको राजनीतिलाई एउटा स्थायित्वतिर लैजानका निमित्त नै मुलुकमा कम्युनिस्टहरू एक हुन जरुरी छ. त्यो विचार राजनीति र संगठनको आधारमा त्यो संगठनले एउटा निश्चित एजेन्डाहरू तय गरेर एजेन्डालाई चाहिँ बोकेर हिँड्ने गरिकन सोच्नुपर्दछ. निर्वाचनमा भाग लिने, जित्ने, परिणाम हासिल गर्ने भने यी तात्कालीन र प्राविधिक कुराहरू हुन्, तर ती पनि फेरि महत्वपूर्ण नै हुन्छन्. त्यसो भए हुनाले पहिलो कुरा चाहिँ हामी विचार राजनीति संगठन र त्यसले बोक्ने एजेन्डा, राजनीतिक मुद्दा र त्यस आधारमा निर्वाचनमा जाने तयारी.
1: होइन, घण्टीले त तपाईँलाई उठ्नै नसक्ने बनायो नि त पछिल्लो समय, होइन माधवजी?
2: होइन, यो राजनीतिमा आरोह अवरोह तलमाथि हुन्छन्. इन्डियाकै तपाईँ भारतकै इतिहास हेर्नुभयो भने भारतीय जनता पार्टी 20 वर्षपछि कमब्याक भएको, त्यो पनि मोदीजीले गुजरातमा चाहिँ एउटा प्रकारको मोडेल बनाउनु भयो र त्यसबाट रेज भएर आउनुभयो. तपाईँ आजको दिनमा हेर्नुभयो भने दक्षिण एसियाका सबै ठाउँतिर हेर्नुभयो भने कैयन पार्टीहरू बिलो भइकन फेरि नयाँ ढङ्गले उदय भएका छन्. त्यसैले जनताले केही न केही परिवर्तन खोजेका हुन्, त्यो परिवर्तनको कुरालाई पुराना भनिएका पार्टीहरूले आत्मसात गर्न नसक्दाखेरि यसपालि मत बदलेका हुन्, दत बदलेका छैनन्. घण्टीका साथीहरूले पनि चुपचाप घण्टी छाप भनेरै भोट माग्नुभयो, जनताले नि चुपचाप घण्टीमा भोट दिएको हो, उहाँहरूले राम्रो गर्नुभयो. अब यो देश बन्द छ, हामी पनि यही देशका नागरिक हौँ, उहाँहरूलाई धन्यवाद दिउँला. राम्रो गर्नु भएन, मुलुकको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर त्यसको नेतृत्व हामी लिन्छौँ.
1: तर अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यहाँले उदाहरण दिनुभयो, होइन, भारतमा पनि अब राष्ट्रिय कंग्रेसदेखि लिएर कंग्रेस आईदेखि लिएर धेरै बलिया बलिया दलहरू थिए, पछि चाहिँ अब भाजपाले आफूलाई कमब्याक गर्यो, नेपालमा पनि राष्ट्रिय प्रजा परिषददेखि लिएर धेरै पार्टीहरू थिए, होइन, हिजोका दिनमा, आज चाहिँ यो उतार चढावका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी यहाँसम्म आयो. अब चीनकै कुरा गर्नुहुन्छ भने कोमिङटाङ हुँदै, होइन, आज चाहिँ माओ सेतुङको पालासम्म आइपुग्दाखेरि सी जिनपिङको उदय भयो भन्दा हरेक राष्ट्रले, हरेक देशले आफूलाई परिवर्तन चाहन्छ, जनताले परिवर्तन चाहन्छन्. अहिले भारतमा यो के अरे कक्रोच एउटा युवाहरूको एउटा साङ्लो, होइन, एउटा सञ्जाल चाहिँ त्यो पनि व्यापक रूपमा अगाडि बढ़िरहेको एउटा परिस्थिति छ. यो स्थिति आउनुको कारण चाहिँ तपाईँहरूको आफ्नै कारणले, तपाईँहरूको आफ्नै चाहिँ ढंगले, शैलीले, होइन, राज्यप्रति राज्यमा गइसके पछाडि चाहिँ कतिपय बिचौलियाहरूले गरेका दोहनका कारणले, नागरिकको वितृष्णाका कारणले हो भन्ने कुरा स्वीकार्नुहुन्छ आज?
2: त्यो नस्वीकार्ने हो भने त हाम्रो पतन अनिवार्य छ. इमान्दारितापूर्वक त्यो कुरालाई स्वीकार गर्नुपर्दछ. विगतमा हामीले जहाँ जहाँ गल्ती कमजोरीहरू गर्यौं त्यसलाई चाहिँ सच्याउनु पर्दछ.
1: तर अब आज राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले आफूलाई अगाडि बढ़ाइरहेको छ, सुशासनका नारा लाएर अबको केही वर्षसम्म हामीले यो राष्ट्रलाई चाहिँ एउटा गन्तव्यमा पुर्याउँछौ, त्यसपछि मात्र ब्रेक लाउँछौ भन्ने उनीहरूको अठोट छ, यसमा कतिको विश्वास हुनुहुन्छ?
2: अब बल्ल 90 दिन भयो सरकार बनेको, 90 दिनमै अहिले आलोचना समीक्षा गरिहाल्नु चाहिँ हतारो हुन्छ भन्ने मेरो बुझाइ छ. अझ केही समय प्रतीक्षा गरौं. त्यसैले अलिअलि भएका नकारात्मक कुराको आलोचना गर्नु पनि ठिक छैन. बल्ल 90 दिन भयो नेपालमा र दक्षिण एसियाको राजनीतिमा चाहिँ 100 दिन हनीमुन पिरियड भन्छन्, 100 दिन कुराउनु अब 10 दिन
1: होइन. तर चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीले त अब ब्रेकै नलाउने भनिसकेका छन् त, होइन, गन्तव्यमा नपुगुन्जेलसम्म.
2: ब्रेक लाउनु पर्ने बेला त लाउनुपर्छ, सामान्यजीले भनेको कुरा मिल्या छैन त्यो. अब सिम्बोलिक कुरा होला, मैले भने नि अहिले म नकारात्मक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र यो सरकारको टिप्पणी गर्ने पक्षमा छैन, किनभने 100 दिन पनि पुगेको छैन के टिप्पणी गर्ने, 100 दिन पुगेपछि समीक्षा गरौंला.
1: तर आज देशको समग्र यो स्थितिलाई हेर्ने हो भने, अहिलेका यी चित्रहरूलाई हेर्ने हो भने, भू राजनैतिक हिसाबले, कूटनीतिक हिसाबले, नेपालको सामरिक हिसाबले चाहिँ हामी चुस्त दुरुस्त नै छौं माधवजी?
2: छैनौ, र अहिलेको बजेटबाट त्यो दिशातिर पनि गइराखेको छैन. सुशासनको क्षेत्रमा जे हात हालेको छ सरकारले यो ठिकै छ, तर यसमा सँगसँगै नेपालको आन्तरिक पुँजी पलायन भयो भने त्यसबाट आउने नेगेटिभ इम्प्याक्ट के हुन्छ भन्ने कुरा अर्थमन्त्री प्रधानमन्त्रीले कतिको एनालाइसिस गर्नुभएको छ. म अर्थशास्त्रको विद्यार्थी त होइन, तर सामान्य आँखाबाट हेर्दाखेरि त्यो प्रश्न र त्यो एङ्गल चाहिँ सर्वत्र एउटा चासो चिन्ताका साथ हेरिएको, समालोचना गरिएको विषय छ. यो बजेटले त्यसलाई चिर्न सकेको छैन, तर पनि हेरौँ. मैले अघि नै भने अब 100 दिन पनि कटेको छैन, उहाँहरूले 100 वटा कार्यसूचीको रोस्टर बनाएर काम गरिराख्नु भएको छ, त्यसको परिणाम कसरी आउँछ. र समग्रमा म राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार सफल होस् भन्नेमा छु, किनभने यो सफल भयो भने देशै सफल हुने हो. देश सफल हुँदा हामी नि यही देशका नागरिक हौ, हामीले राजनीति गरेको पनि देशमा केही गर्छौं भनेरै हो. त्यसैले म यो सरकारलाई शुभकामना भन्छु.
1: तर अहिले सुकुम्बासी बस्ती, होल्डिङ सेन्टर लगायतका धेरै ठाउँहरूमा त चिल्ली बिल्ली छन् त नागरिकहरूको, सुकुम्बासीहरूको. म यहाँ हेर्दैछु, स्कूल बाहिर छन् धेरैहरू, कोही भर्नै विहीन बनेका छन्, होइन, या बागमती सभ्यताले होल्डिङ सेन्टरमा बसेकाहरूलाई तुरन्त खाली गर भनेको छ. यसले गर्दाखेरि त फेरि अराजकता निम्ताउन सक्छ नि त देशमा, समस्या आउन सक्छ.
2: देशलाई अब सरकारले विधिसम्मत ढंगले चाहिँ सञ्चालन गर्नुपर्दछ। अब तपाईँ यसरी नै हेर्ने हो भने त गृहमन्त्रीको अमलेटमा काँडा भेट्यो अरे, अब सुकुम्बासिकामा त पोइजन बाँडे जस्तै बाँडे भन्ने चर्चा थियो नि, त्यसको त केही एक्सन भएन। त्यसैले यो हेरौँ, अझै हेरौँ। उहाँहरू भन्नुहुन्थ्यो लावा लस्कर नलगाइकन शान्त भएर हिँड्छौँ, नयाँ गर्छौँ भन्नुहुन्थ्यो। नयाँ गर्ने भने आफै गाडी चलाउने तर दसवटा गाडी अघि पछि लाउने, यो पनि सुशासन त हो कि होइन जनताले हेर्लान्। जे होस् अब आशा गरौँ।
1: हस् माधव सर, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता माधव सापकोटा। हामी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
5: डिश होम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाल हुनुहुन्छ। दाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, धन्यवाद।
6: होइन, नेपालमा त भ्रष्टाचार त निकै संस्थागत भइसकेको रहेछ, अरबौं अर्ब बिगो पनि आइरहेका छन्। होइन, यो देशका शक्तिशाली भनेका भीभीआईपी वीआईपी दर्जा दिएका व्यक्तिहरू पनि त भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिया छ, आरोपहरू लागेका छन्। होइन, कसरी हेर्नु भएको छ अहिलेको अवस्थामा? सरकारले साँच्चै एक्सन चालिरहेको हो?
7: अब भ्रष्टाचार त मान्छेले धेरै महसुस गरेको हो। यो देश एकदमै भ्रष्टाचारमा लिप्त भयो, डुब्यो भनेर जनताले धेरै नै महसुस गरेका हो। अब त्यसलाई सरकारले के न के काम गर्न खोजिराखेका देखिया छ अहिले।
6: तर भ्रष्टाचार त चुर्लुम्म डुब्या रहेछ देश। अझ ग्रे लिस्टबाट चाहिँ एफपीआईटीले चाहिँ हटाउन मानेन पेरिसमा अस्ति भएको सम्मेलनबाट, भन्दा यो सरकार यसमा सफल हुन सक्छ अहिलेको एक्सनहरू हेर्दा?
7: अब त्यो कुरा ग्रे लिस्टबाट हटाउनको लागि अब सरकारले कोसिस गरिराखेको हामीले थाहा पाएको। अब भ्रष्टाचारलाई जसरी हुन्छ निर्मूल गर्नको लागि जे जे गर्नुपर्ने हो सरकारले गर्नुपर्छ, र अगाडि बढिराखेको छ सरकार। अब अगाडि बढोस्, भ्रष्टाचारको बारेमा चाहिँ निर्ममतापूर्वक सरकारले कार्यवाही अगाडि बढाउनु पर्छ भन्ने सारा नेपाली जनताहरूको मत रहेको।
6: होइन, नेकपा एमालेका शक्तिशाली उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ पर्नु भएको छ। होइन, उहाँको पनि अहिले अनुसन्धान भइरहेको एउटा विषय छ। उहाँको मुद्दा के हो? सम्पत्ति शुद्धिकरणमा उहाँलाई पक्राउ गरिएको छ। यो सम्पत्ति शुद्धिकरण, यो अकुत सम्पत्ति भन्ने विषय चाहिँ के हो?
7: अब विष्णु पौडेलको बारेमा चाहिँ वास्तविक यही कारणले उहाँलाई पक्राउ गरेको, यो कारणले उहाँको यति यो सम्पत्ति रहेछ अथवा यो कारण हो भन्ने कुरा बाहिर केही आएको छैन। हेर्नु है, अब अहिलेसम्म उहाँलाई पक्राउ गरेका छ र
6: ठ्याक्कै बाहिर अलिकति यो सामाजिक सञ्जाल संचार माध्यमहरूमा के आएको छ भने टोबाको चाहिँ करिब 30 करोडको उहाँको सेयर देखिया छ। होइन, अनि बुटोलतिर कता हो 35 बिघा जमिन चाहिँ उहाँकै नाममा देखिया छ। अब भैँसीबाटीको घर छ लगायतको,
7: त्यो चाहिँ अब मलाई चाहिँ त्यो चाहिँ हल्ला नै हो जस्तो लागिरहेको छ।
6: होइन, हल्ला होइन, त्यो त जेन्युन पत्रिकाहरूमा आइसकेका विषय छ, संचार माध्यम।
7: अब भोलि अलिकति क्लियर भएर आउला हगि, तर अलिकति म सरकारलाई के निवेदन गर्छु भने भ्रष्टाचारमा सुनिश्चितता अपनाउनु पर्छ, सही कुरा हो। तर कसैलाई पक्राउ गर्दाखेरि चाहिँ गुड तरिकाले यो यो यो चाहिँ यो मान्छेले बदमासी गरे रहेछ भनेर केही देखिने खालका कुराहरू चाहिँ उहाँहरूले पत्ता लगाएपछि मात्रै समाउँदाखेरि बेस्ट होला। अब बिस्तारै आउला, उहाँको अब छानबिन हुँदैछ, के अरे अब कुन के भएर आउँछ त्यो अब हामी हेर्दैछौँ।
6: होइन, वरिष्ठ अधिवक्ताज्यू, पक्राउ गर्दाखेरि आउनुहोस् हजुर, हामी तपाईँलाई पक्राउ गर्न आएको सवारी होइसोस् त भनिँदैन नि त। होइन, पक्राउ गर्ने त विधि त यही हो नि त। होइन, अनुसन्धानमा फोलिसके पछाडि
7: म कानुनको मान्छे हेर्नुहोस् हगि, अब हामी सबैले के विचार गर्नुपर्छ भन्नुहोला भने त्यो तपाईँले भन्नुभएको जस्तो जी हजुर गरेर पक्राउ गर्ने त होइन, पक्राउ गर्ने भनेको झ्याप्पै समाउने नै हो, यसमा कुनै विवादै छैन हगि। तर पनि चाहिँ सरकारले कुनै पनि निर्णयहरू गर्दा, कुनै पनि अगाडि बढ्दा फेलियर हुने गरी भोलि आफू तल पर्ने गरी चाहिँ नगरोस्, किनभने सरकारप्रति विश्वास जनताको बढ्दै जाओस् घट्दै नजाओस् भन्ने मात्रै मेरो कुरा हो।
6: तर अहिले सम्पत्ति शुद्धिकरणको मुद्दा के हो? यदि सम्पत्ति शुद्धिकरण प्रमाणित भयो भने सजाय के हुन सक्छ?
7: सम्पत्ति शुद्धिकरण चाहिँ तपाईँको अब 15 वर्षसम्म कैदको व्यवस्था छ, 2 वर्षदेखि अब सम्पत्ति शुद्धिकरण गरेको रहेछ भनेदेखि चाहिँ अब विभिन्न तरिकाले सम्पत्ति चाहिँ अर्काको नाममा राख्ने अथवा आफ्नै नाममा पनि चाहिँ विभिन्न तरिकाले भ्रष्टाचार गरेर अरू कुनै गैर कानुनी प्रक्रिया अपनाएर सम्पत्ति तपाईँको नगद अनि जग्गा जमिन लगायतका यस्ता चिजहरू चाहिँ जोडेको रहेछ भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण भनेर भनिन्छ। अब धेरै यस्तो किसिमले गरेको रहेछ र लुकाउन खोजेको रहेछ भनेदेखि त्यो सम्पत्तिलाई शुद्धिकरण गर्न खोजेको भन्ने कुरा देखिन्छ। अब त्यो चिज चाहिँ गरेको हो अथवा होइन भन्ने कुरा चाहिँ यो अब सूक्ष्म तरिकाले विस्तृत अध्ययनको यसमा आवश्यकता पर्छ। मलाई लाग्छ अब सरकारले के गरिराखेको छ त्यो बाहिर त्यति धेरै आइसकेको छैन, बिस्तारै आउँदै जाला, के रहेछ त्यो कुरा हामीले थाहा पाउँदै जानेछौँ भन्ने मलाई लाग्छ।
6: अब अहिलेको अवस्थामा अकुत सम्पत्ति पनि भनिन्छ नि त, होइन, वरिष्ठ अधिवक्ताजी, यो अकुत सम्पत्ति भनेको के? यो चाहिँ
7: अकुत सम्पत्ति भने चाहिँ यो मनी लाउन्ड्रिङ भन्दा फरक हो. मनी लाउन्ड्रिङ र अकुत सम्पत्ति दुईटा फरक फरक कुराहरू हुन्. मनी लाउन्ड्रिङ चाहिँ हाई लेभलको तपाईँको क्राइम गरेर जम्मा गरेको सम्पत्ति भन्ने बुझिन्छ है. विभिन्न किसिमका क्राइम गरेर जम्मा गरेको सम्पत्ति हो भन्ने बुझिन्छ मनी लाउन्ड्रिङ चाहिँ. अकुत सम्पत्ति चाहिँ आफ्नो आमदानी भन्दा धेरै धेरै चाहिँ सम्पत्ति देखिने. जस्तो सम्पत्ति चाहिँ छ, कुनै त्यत्रो ठुलो क्राइम गरेको छ नि कहीँबाट देखिया छैन, तर सम्पत्ति चाहिँ धेरै प्रशस्त. जस्तो त्यो चाहिँ मान्छेले कुनै पदमा बस्दाखेरि बोराका बोरा पैसा ल्याएर आफ्नो खातामा राखेको अथवा आफूले कसैको नाममा सम्पत्ति जोडेको राखेको इत्यादि गरेकोलाई चाहिँ अकुत सम्पत्ति भनेर भनिन्छ. अब अकुत सम्पत्तिमा ब्याङ्क ब्यालेन्स, नगद, कसैका नाममा राखेको सम्पत्ति अनि आफ्ना नाममा राखेका जग्गा जमिन अचल सम्पत्तिहरू यी सबै कुराहरूको हिसाब गर्दा आमदानी भन्दा धेरै बढी देखियो सम्पत्ति. आमदानी 1 करोडको छ, सम्पत्ति चाहिँ नि त्यसको चाहिँ नि 2 गुणा 4 गुणा देखियो यदि भने त्यसलाई चाहिँ नि अकुत सम्पत्ति भनेर भनिन्छ.
6: तर अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने उसलाई कतिसम्मको कैद सजाय?
7: उसको अकुत सम्पत्ति कमाएको प्रमाणित भयो भने त्यो भ्रष्टाचार हो. त्यसको चाहिँ रुपियाँको आधारमा कारवाही छ, रुपियाँको आधारमा. त्यसमा चाहिँ कति रुपियाँ उसले चाहिँ अकुत सम्पत्ति कमाएको छ, कति बराबर हो भन्ने कुराको आधारमा कारवाही हुन्छ. जति उसले त्यस्तो कमाएको छ सबै जफत हुन्छ र त्यति नै जरिवाना पनि हुन्छ. तर मनी लाउन्ड्रिङमा दोब्बर जरिवानाको व्यवस्था छ. त्यस कारणले मनी लाउन्ड्रिङ चाहिँ अरू डेन्जर हो. मनी लाउन्ड्रिङ हो कि अकुत सम्पत्ति हो भन्ने कुरा चाहिँ छानबिनकर्ताले छानबिन गर्दाखेरि नै त्यो चाहिँ नि देखिन्छ. र अहिले चाहिँ अब जसलाई मनी लाउन्ड्रिङमा पक्राउ गरेर थुन्या छ उसलाई पनि भोलि अकुत सम्पत्तिमा पनि कारवाही चलाउन पनि सक्छ सरकारले.
6: तर अहिले तपाईँलाई थाहा छ नि त होइन, उच्च पदस्थहरू त भ्रष्टाचारमा चुर्लुम्मा डुबेको शासकीय स्वरूपमा गएका मान्छेहरू, राज्यको हरेक निकायमा गएका मान्छेहरूको हविगत त त्यति राम्रो देखिन नि त विगतको.
7: होइन, त्यो त तपाईँले भन्नुभएको कुरा एकदमै सही हो. अहिले मान्छेहरू हिजो अस्ति पदमा बस्ने प्रत्येक मान्छेलाई चाहिँ मान्छेले अहिले शंकाको दृष्टिकोणले हेरिराखेको अवस्था छ अहिले नेपाली जनताले. होइन, यसले पनि बदमासी गरेका छ कि, यसले पनि बदमासी गरेका छ कि, यसले पनि बदमासी गरेका छ कि, किनभने परिस्थिति नै त्यस्तो थियो कि. किनभने जहाँसुकै भ्रष्टाचार, पैसा नभइकन केही पनि काम नहुने, जता पनि मान्छेले सेटिङ गरेर काम गर्ने त्यस्तो खालको अवस्थाहरू मान्छेले महसुस गरेकै कारणले देशमा ठूलो आन्दोलन पनि भयो, ठूलो परिवर्तन पनि भयो, ठूलो चाहिँ मान्छेले भोटमा पनि केही ढङ्गले मान्छेले मतदान पनि गरे. त्यस कारणले गर्दा अब त्यो चिज चाहिँ अकुत सम्पत्ति, यहाँले अघि भन्नुभएको जस्तो अकुत सम्पत्ति कमाएका, मनी लाउन्ड्रिङ गरेका मान्छेहरूलाई कारवाही हुनुपर्छ र सरकारले त्यो कारवाही गर्ने एउटा अगाडि बढाएको छ. र हामी के भन्छौँ, हामी कानुनका व्यक्तिले भने कानुन नियम पुर्याएर मात्रै कारवाही गर्नुहोस्. तपाईँहरू आज कारवाही गर्नुभएको छ, भोलि तपाईँहरू आफै ब्याक हुनु नपरोस्. तपाईँहरूले चाहिँ नि प्याक भएर कोही मान्छेले भोलि मुद्दा जित्यो, अदालतले उसलाई चाहिँ नि सफाई दियो अथवा चाहिँ त्यो गर्यो भने उसको प्रतिष्ठा इत्यादि त उसको त खत्तम भइसकेको हुन्छ. त्यस कारणले भोलि जनताले पनि सरकारप्रति अविश्वास गर्न सक्छ. त्यस कारणले सबै कुरा हेरेर विचारेर मात्रै कारवाही अगाडि बढाउँदाखेरि राम्रो हुन्छ भन्छु मैले.
6: होइन, तर अब सरकारको अहिलेका गतिविधिहरू कसरी हेरिरहनु भएको छ? जस्तो अब न्यायालय सुधारका विषयहरूमा पनि व्यापक पटक पटक आवाजहरू उठिरहेका हुन्छन् होइन. न्यायालयमा अहिले भर्खरै मात्र नयाँ प्रधान न्यायाधीश आउनु भएको छ. अब यो के भन्छ, यो अहिले चाहिँ इजलासहरू लाइभ गर्ने विषयमा पनि एक किसिमको छलफल र बहस पनि चलिरहेको होइन भन्ने विषय.
7: अब इजलासलाई लाइभ गर्ने कुरा यो इन्टरनेसनल कुरा हो. हेर्नुहोस्, यो हामीले नेपालमा मात्रै गर्न खोजिया होइन, यो इन्टरनेसनल्ली सबै धेरै देशहरूमा यो चलिरहेको कुरा हामीले नेपालमा गर्न खोजेको हो. अब यो गर्दाखेरि कस्तोलाई लाइभ गर्ने, कस्तोलाई लाइभ नगर्ने, कस्तो मुद्दालाई लाइभ गर्ने, कस्तो मुद्दालाई लाइभ नगर्ने भन्ने कुराको छुट्टै नियमावली बनाएर मात्रै यो लागू गर्नुपर्छ. हामीले सामान्य सर्वोच्च अदालतका अहिलेका चाहिँ नि फुल कोर्टका अथवा प्रधान न्यायाधीशज्यूलाई हामीले यो कुराको सुझाव दिएका छौँ र उहाँहरूले हामीले थाहा पाए अनुसार अहिले नियमावली बनाउँदै हुनुहुन्छ. उहाँहरूले नियमावली अथवा निर्देशिका बनाउँदै हुनुहुन्छ. लाइभ चाहिँ के अरे, बसलाई लाइभ गर्ने चाहिँ उहाँले एउटा कानून बनाएर मात्रै लागू गर्न खोजिरहनु भएको छ. कानून बनाएर मात्रै लागू गर्नुहोस् भनेर हामीले उहाँहरूलाई भनेका छौँ. त्यो अब ऱ्यान्डमली जुनसुकै पनि तपाईँको लाइभ हुन सक्दैन, जुनसुकै मुद्दा पनि लाइभ हुन सक्दैन. अब कुन कुनलाई लाइभ गर्ने, कस्तोलाई लाइभ नगर्ने, अथवा कसरी लाइभ गर्ने भन्ने कुरा चाहिँ कानून बनाएर मात्रै यो चाहिँ गर्नुपर्छ र त्यो कानून बनाउने प्रक्रियामा सर्वजाल छ भन्ने कुरा मैले थाहा पाएको छु। त्यो राम्रो कुरा हो र चाहिँ यसलाई लाइभ गर्नुपर्छ तर सबै लाइभ गर्नु हुँदैन।
6: तर अदालतहरूमा म्याथप बयान बकपत्र र कानून व्यवसायको बहस भर्चुअल माध्यमबाट समेत गर्ने गरी व्यवस्था गर्ने चाहिँ प्रक्रिया अगाडि बढ़िरहेको भन्ने सुन्नमा आएको छ। तर अब अदालतका सबै विषय टिकटकको कन्टेन्ट बनाएर तमासा देखाइयो भने चाहिँ पछि काम गर्न गाह्रो होला नि त त्यसो भए होइन।
7: अब हेर्नुहोस् अदालतका बेन्चहरू अदालतमा हुने बहसहरू भनेको सार्वजनिक हो, यसलाई चाहिँ के भने व्यवस्थित गर्न नसकेर धेरै मान्छेहरू भित्र ल्याउन नसकेर बेन्चलाई व्यवस्थित गरिएको हो, त्यहाँ चाहिँ अशान्ति होला भनेर व्यवस्थित गरिएको हो र अलिकति त्यहाँभित्र बाहिर गर्ने मान्छेहरूलाई त्यहाँ चाहिँ प्रहरीहरूले चाहिँ तपाईँको रोक्ने कारण नपरिकन भित्र जान नदिने त्यो कुराहरू गरे। तर सार्वजनिक यो चाहिँ जसो म्याग्ना कार्टा सन् 1215 बेलायतबाट सुरु भयो त्यो म्याग्ना कार्टादेखि नै हामीले के भन्छ फेयर ट्रायल भन्छ कि यो हाम्रो यो चाहिँ कानुनमा फेयर ट्रायल, फेयर ट्रायल भनेको दुवै पक्षको कुरा सुन्ने, दुवै पक्षले आफ्ना कुरा भन्न पाउने र त्यो सार्वजनिक रूपमा हुने र त्यसमा चाहिँ नि अदालतले फैसला पनि सार्वजनिक रूपमा नै सुनाएर गर्नुपर्ने भन्ने सिद्धान्त छ, यो जोडिएको छ हेर्नु। त्यस कारणले यो यो यो चाहिँ लाइभ स्ट्रिमिङ भन्ने चिज छ, यसले सुशासन गर्छ, यसले राम्रो गर्छ। अब केही साथीहरूलाई अहिले अनौठो लागेको छ यस्तो गर्दाखेरि मान्छे के असुरक्षा होला के होला, हेर्नुहोस् न्यायाधीश त जहिले पनि असुरक्षा जुनसुकै मुद्दामा पनि न्यायाधीशले फैसला गर्नैपर्छ, न्यायाधीशले मेरो असुरक्षा हुन्छ र सुरक्षा हुन्छ भनेर सोच्न पाउँदैन किनभने उसका जे मुद्दा आउँछ उसले गर्नै पर्छ, बाध्यता छ न्यायाधीशलाई हेर्नु हो। अब त्यो कुरा वकिलले पनि सेयरिङ हुन्छ, तपाईँको चाहिँ नि यसरी लाइभ स्ट्रिमिङ गर्यो भने वकिलले पनि त्यो चिज चाहिँ तपाईँको रिस्कलाई चाहिँ वकिलले पनि सेयरिङ गर्नुपर्ने अवस्था सिर्जना चाहिँ हुन्छ, किनभने कसमा कसले बहस गर्यो बाहिर त्यति आउँदैन थियो, अब लाइभ हुने बित्तिकै कुन ज्यान मुद्दामा प्रतिवादीको तर्फबाट को वकिलले बहस गर्यो, को जाहेरवालाको तर्फबाट को वकिलले बहस गर्यो, कसरी गर्यो, उसले के भन्यो भन्ने कुरा पनि एक किसिमको चाहिँ पब्लिक नोटिसमा आउँछ र चाहिँ तपाईँको यो एउटा रिस्क सेयरिङ भन्छ नि वकिलले पनि रिस्क लिनुपर्ने अवस्था।
6: अस्तिको लाइभ हेरिरहेको थियौँ हामी विश्व पौडेलजीको यो के अरे म्याथपको बेलाको लाइभ पनि हेरिरहेको थियो होइन, त्यहाँ सामाजिक सञ्जालमा व्यापक रूपमा टिप्पणीहरू आलोचनाहरू पनि देखिरहेको थियौँ कि।
7: अब यस्तो छ, अब त्यो विष्णु पौडेलको तपाईँको त्यो मैले पनि हेरेँ, त्यहाँ चाहिँ हाम्रा वकिल साथीहरूले बहस गर्नुभएको छ,
6: वरिष्ठ वरिष्ठ वकिलहरू पनि गएर त्यहाँ बहस गर्नुभएको छ होइन, तर नागरिकको जुन ओपिनियनहरू त्यहाँ थियो होइन विष्णु पौडेलको पक्षबाट पनि बहस गर्नेहरूको ओपिनियन चाहिँ जो त्यहाँ देखिन्थ्यो त्यो चाहिँ हेर्न लायकको पनि थिएन, त्यहाँ शब्दहरू पनि त्यस्तै खालको तिखो प्रहारहरू भएको पनि देखिन्थ्यो क्या।
7: अब त्यसमा चाहिँ अब त्यहाँ बहस गर्ने साथीहरू हाम्रै साथीहरू हुनुहुन्छ, हाम्रै कानुन व्यवसायीहरू हुनुहुन्छ, यसमा मैले टिप्पणी गर्न मिल्दैन, साथीभाइहरूले गर्नुभएको कुरा हो, तर पनि चाहिँ हामीले बहस गर्दाखेरि जहिले पनि कानुनभित्र नियमभित्र बसेर र सरकारले जब कानुन नियमभित्र राखेर उसलाई चाहिँ कहीँ कारवाहीको लागि अगाडि बढाएको हुन्छ, कानुन त कानुनले प्रयोग गरेको हुन्छ, त्यस कारणले हामी कानुन नियमभित्र रहेर त्यसका नजिरहरू, त्यसका अन्तर्राष्ट्रिय सिद्धान्तहरू, त्यसको जुरिस्पुडेन्स इत्यादि इत्यादि कुराहरूलाई संयमतापूर्वक हामीले चाहिने आफ्ना कुराहरू दरसँग संयमतापूर्वक तर दरसँग हामीले बेन्चलाई राख्नुपर्छ र बेन्चलाई पनि बेन्चले बेन्च भनेको न्यायाधीश हो, त्यो पनि व्यक्ति हो र उहाँहरूलाई पनि सहयोग पुग्ने गरी हामीले बहस गर्नुपर्छ, किनभने उहाँहरूले भोलि फैसला गर्दाखेरि हामीले गरेको बहसबाट उहाँहरूलाई सहयोग पुगोस्, मतलब फैसला लेख्नलाई सहयोग पुगोस् के, मतलब यस्तो यस्तो लेख्नुपर्ने रहेछ भनेर न्यायाधीशहरूले पनि जान्दैन, धेरै कुरा उहाँहरूलाई पनि थाहा हुँदैन, त्यो उजागर व्यवसायको हो, तर हामीले नै ऱ्यान्डमली कुरा गरिदियौँ, आधारित कुरा गरिदियौँ, हामीले चाहिँ नचाहिने नचाहिने कुराहरू त्यहाँ न्यायाधीशलाई गरिदियो भने न्यायाधीश भ्रमित हुन सक्छ, न्यायाधीशलाई चाहिँ एक किसिमको फिडब्याक भन्दा झन् नराम्रो कुराहरू उसलाई पर्न सक्छ, त्यस कारणले गर्दा न्यायाधीशलाई वकिलले सहयोग गर्ने हो, न्यायाधीशलाई भड्काउने अथवा न्यायाधीशलाई इरिटेट बनाउने चाहिँ वकिलले गर्नु हुँदैन। यति भन्छु,
6: हस्। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी। उहाँ वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा हुन्छु, नमस्कार।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंगे विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु
4: कोई लोटरी बढ़ दिलवा
5: आंगी समी जो लोटरी पढ़ती हूँ छमता ही
4: बढ़ दी आप बढ़ लोटरी खाली पढ़ बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
5: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: माइलादाई ए माइलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोका हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
2: नमस्कार, धन्यवाद लील प्रसादजी।
1: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपल्ट पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला। त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
2: सर्वप्रथम त म अब यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो। मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ र
1: 40 वर्षको हुनुभयो तपाईँ।
2: हजुर,
1: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
2: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ।
1: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
2: मेरो उमेर अनुसार मेरो ठिक हो,
1: ठिकै हो,
2: ठिकै हो।
1: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
2: हुटुटी थिएन मलाई।
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
2: मैले चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन। हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो र
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले
2: हो,
1: अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
2: अब यो यस्तो छ कुरो के भने हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
2: होइन, यस्तो हो लील प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला,
1: गर्छौं अवश्य पनि हामी हुन्छ।
2: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
2: मेरो आफ्नो र हाम्रो पार्टीको। हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमीकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
1: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो,
2: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो,
2: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सिमाना हिल्चासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै त्यसपछि त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
1: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
2: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
1: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
2: हामी अब
1: किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
2: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
1: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
2: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
1: कार्की नेतृत्वमा
2: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
1: तपाईँले
2: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै, एउटा एउटा बीच बाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
1: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
2: म पहिला गर्थेँ,
1: अहिले चाहिँ कसले भेटिरहेछ?
2: अहिले मेरो भाइहरूले हेर्नुहुन्छ।
1: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ गरिराख्नु भएको छ?
2: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
1: तपाईँहरूको कहाँ भइरहेछ?
2: हाम्रो त्यही साना साना कामहरू भइरहेछ
1: हुम्ला जिल्लामै।
2: हुम्ला जिल्ला
1: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हो?
2: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
1: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी हो?
2: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
1: तपाईँको नाम पो देखिने त, अनि सहभागिता संलग्नता फेरि अनौपचारिक,
2: त्यो त यस्तो हजुर, यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
1: काम फेरि यो सेयरवाला
2: होइन होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको कसैको लगानी त हुन्छ नि, कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
1: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
2: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनि पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हमलाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
1: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
2: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब के यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त
1: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
2: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
1: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन, कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
2: मैले अहिले अब
1: जम्मा जम्मी छ पटक हुम्लाकै विषय उठाउनुभयो कि?
2: मैले प्रायः जसो हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रकोपको बारेमा पनि कुरो उठाएको छु।
1: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भएन?
2: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ। अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन, र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्नु सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
1: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
2: अत्यन्तै व्यस्त छ। हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजन भइसकेको हो, र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो, र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो
2: अनुरोध?
1: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन।
2: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्सा सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, यस्तो उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ?
2: म धाइरहेछु।
1: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन, अथवा त्यो बोलियो सक्यो यस्तै रहेछ?
2: होइन, भइरहेछ, त्यसको अब
1: प्रतिक्रिया चाहिँ सकारात्मक
2: छ।
1: अझै के भन्नु बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
2: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने, विशेष गरी पर्यटकको बारेमा,
1: पर्यटन
2: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
1: अब रानी सैनिक पनि अब
2: सुन्दर छ, रानी सैनिकको कुरो हो, तपाईँको चुवा खोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको एयरी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ, तपाईँको जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन?
2: भएको छैन, भर्खर सुरुवात भएको छ नेपालबाट पनि। कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
2: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्। त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
1: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईहरूले समन्वय गर्नुपर्छ।
2: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तौरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला,
2: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ, तपाईँहरू पनि गर्नुहोस्। प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौं, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
1: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
2: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
1: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि
2: सुन्छ। हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
1: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्नु बाँकी हो कि
2: बाँकी छ यसको बारेमा बोल्न?
1: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन, पर्यटन, जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै डाडु पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको यो काममा चाहिँ सबैले साथ दिँदा रहेछन् तपाईँको अनुभव?
2: अब यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त, थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भइरहेको।
1: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले?
2: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
1: प्रदेशमा
2: चाहिँ हाम्रो नेतृत्व भइरहेछ, मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
1: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय?
2: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
1: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
2: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्।
1: नेताको रूपमा त तपाईँहरू लाग्छ,
2: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
1: कमजोरी धेरै भयो भन्ने लाग्छ।
2: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ। यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
1: ढुवानीको कारणले
2: गर्दाखेरि प्लेनबाट लानुपर्ने, केजीको 250 जति तिर्नुपर्ने, त्यसले गर्दाखेरि थोरै विकास निर्माण पैसा जति सबै त नेपालमा रह्यो। जो छड लानु पर्यो, सिमेन्ट लानु पर्यो, अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो, त्यसो त्यो चाहिँ महँगो। अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ।
1: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो, संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता कस्तो
2: छ? संसदीय समितिमा म पूर्वाधार समितिमा छु,
1: विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्दो रहेछ
2: हजुर।
1: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनको लागि संसदीय समिति मार्फत के भूमिका निभाउनु?
2: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यही देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्चै त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौं भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौँ।
1: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो, के भन्नुभएको छ त हाम्रो माननीय आशिष गजुरेल?
2: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छु र तपाईँले बारम्बार भनिरहनु भएको छ, बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई, अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
1: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्या अरे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा,
2: त्यो त भनेर देख्ने कुरोमा अलि फरक पर्दो रहेछ। त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौं, अब जहाँ हिँड्दै जाउँ।
1: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सकिन्छ?
2: अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन।
1: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग,
2: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
1: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
2: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
1: बढी आउँछ,
2: बढी आउँछ।
1: अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ, जतिखेर पनि उठाइहाल्छु हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो, प्रविधिको पनि बढ्दो भयो होइन, त्यसमा पनि केही तपाईँले व्यवस्था?
2: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु,
1: जस्तै
2: जस्तो अब यो सामाजिक सञ्जालमा
1: पनि तपाईँलाई लेख्न पाइयो, भन्न पाइयो, त्यहाँ
2: भन्न पाइयो,
1: आउँछन् गुनासाहरू
2: आउँछन्
1: के कति गरेको होला, कति मागेको होला, कति भनेको होला भन्ने लाग्छ?
2: लाग्दैन, स्वाभाविक हो, उहाँहरूको हामीप्रति आशा गर्नु भनेको हो, स्वाभाविक हो, त्यसलाई मैले ठूलो त्यो झन्झटको रूपमा लिन्न।
1: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले, अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन, तपाईँले कतिको गरिराख्नुहुन्छ?
2: यस्तो छ, आउन जानका लागि अलिक समस्या छ, त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ, भोगी पनि सक्नु भएको छ।
1: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम, कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो। स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि, अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति त्यस्तो खालको
2: त्यस्तो छैन, त्यस्तो छैन। अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँनिरमा चाहिँ तपाईँको
1: नेपाल एयरलाइन्स
2: सरकारी सिट हुन्छ, दुईटा सिट त्यसरीको नेता को अब त्यहाँ त अधिक लेभल माथि अब मान्यो मान्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ, अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ, त्यो चाहिँ गलत हो, त्यो छैन
1: छैन। त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय त भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गरो त्यसले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौँ। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिराखेको हुन्छ कतिपय ठाउँमा, यो खोजेकै जति चाहेकै जति सीट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उड्छन् त्यो समस्या हो कि अथवा के हो?
2: यो यस्तो छ, तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था हेर्नुहोस्, अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ, पूर्वतिरको पर्यटन चापाचाप हुन्छ। त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ, नेपाल एयरलाइन्स, त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको।
1: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि, अब हानिकारक प्रथा परम्परा, बाल विवाह होला, अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा, समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नुभएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
2: अब यो यस्तो छ, अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ, एउटा बौद्ध एउटा हिन्दू कल्चर, हामी दुइटै हुम्ला जिल्लामा मिलेर बसेका छ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो पाँच सात वर्ष अगाडि, दस पन्ध्र वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ, त्यति पनि छैन जस्तो लाग्छ मलाई। अब त्यो बिस्तारो
1: 99% हारिमा अन्त्य भइसक्यो, बाँकी थोरै
2: कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला, नत्र भने छैन। अब त्यो
1: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ? अब
2: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन। बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो। अब
1: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि?
2: त्यसमा त हात नहुने कुरै भएन। हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो। जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका, सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ, भोलि पनि गर्नेछौँ।
1: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस।
2: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। पुनःमा निल प्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो, काठमाडौँको लागि हुम्ला दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्नेको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अक्रबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रसादजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
1: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं। केही निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं। केही निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही

रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज नेपाली मुभीज च्यानल

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: नयाबानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरीको विराटनगर स्थित घरमा प्रहरीले छापा हानेको छ। विराटनगर 8 मधुमारा स्थित घरमा जिल्ला प्रहरी कार्यालयको टोलीले शंकास्पद वस्तु रहेको भन्दै आज बिहानैदेखि खानतलासी गरिरहेको हो। मुरंगका प्रहरी प्रवक्ता मखेन्द्र कुमार मिश्रका अनुसार अहिले पनि सर्च अपरेशन जारी छ, यद्यपि शंकास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिराखिएका दुईवटा कारको समेत खानतलासी गरेको छ। ती गाड़ीहरू गिरी स्वयंले प्रयोग गर्दै आएका थिए।
2: अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जगराले हात्तीगौड़ामा संचालित टुङग्राम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ अपचालन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी चारना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको छ। थप अनुसन्धान भइरहेको छ।
1: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभा हालमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि अपरान्हसम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बसालले जानकारी दिनुभयो।
2: तनहुमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबुखैरेनी 2 छ वर्षीय सायना थापा र 5 वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा आज बिहान चितुवनमा मृत्यु भएको हो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष 2196 मेट्रिक टन बढ़ी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढ़े पनि मूल्य गिरावटका कारण मूल्यमा भने गिरावट आएको किसानहरूले बताएका छन्। जिल्लामा गत वर्ष 1,03,74.10 मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई 1,03,570.60 मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले बताउनुभयो। गत वर्ष 17,755 हेक्टर जमीनमा चैते धान लगाइएकामा यसपटक वृद्धि भई 17,857 हेक्टर पुगेको छ। अघिल्लो साल चैते धानको मूल्य प्रति क्विन्टल 2,700 रूपियाँसम्म पुगेकामा यस वर्ष घटेर प्रति क्विन्टल 2,000 रूपियाँसम्ममा कारोबार भइरहेको रंगेली नगरपालिका 9 किसान चन्द्र अधिकारीले बताउनुभयो। कृषि ज्ञान केन्द्रका अनुसार 17 पालिका मध्ये सुन्दर हरैचा, बेलबारी, पथरी शनेश्वरी, उर्लाबारी, काने पोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकू विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य तीनवटा इरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्र हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसै गरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टिभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।
2: अब खेल समाचार। एलेक्स बायनाको गोलबाट उरुग्वेलाई 1-0 पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। यो जीतपछि स्पेन समूह आईमा 7 अंक जोडेर समूह विजेता बनेको छ। आज बिहान भएको दुई पूर्व विजेता बीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जीत निकाल्नुपर्ने बाध्यता थियो। समूहको अर्को खेलको नतिजा आफू अनुकूल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो, तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्यो। समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको दुई अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकप डेब्यूमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डे 3 अंक जोडेर समूह उपविजेता बन्यो। उसले अब नकआउटमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वे विरूद्ध शानदार जीत निकालेको छ। राति भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले हराएको हो। फ्रान्सको जीतमा ओस्माल डेम्बेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे। नर्वेले भने यो खेलमा आफ्नो मुख्य टोलीमा ठूलो फेरबदल गरेको थियो, जसमा अर्लिङ हालान्ड समेत टोलीमा परेनन्। यस्तै अर्को खेलमा सेनेगलले इराकमाथि फराकिलो जीत निकालेको छ। टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि 5-0 गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ। अहिले समूह जीका न्यूजील्याण्ड र बेल्जियम तथा इरान र इजिप्ट बीच प्रतिस्पर्धा भइरहेको छ।
1: अब मौसम। कोशी प्रदेशका तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभावले कोशी मधेस प्रदेशका थोरै स्थान, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो लहर कायम रहनेछ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै 4-5 दिन समय लाग्न सक्छ। तराईका भूभागमा पानी नपर्दा गर्मी अत्यधिक बढ़ेको हो। हिजो धनगढ़ी, नेपालगंज, दिपायल, भैरहवा लगायतका शहरको तापक्रम 39 डिग्री सेल्सियससम्म पुगेको थियो। आज पनि त्यही हाराहारीमा गर्मी हुनेछ। यता मनसून भित्रिएका क्षेत्रमा भने वर्षा समेत भएको छ। पछिल्लो 12 घण्टामा प्युठानको सेउलीबाङमा 76.8 मिलिमिटर, चितवनको देवघाटमा 86 मिलिमिटर वर्षा मापन भएको छ। बागलुङको गलकोट, लमजुङको भुजुङ, भोरलेटार लगायतका क्षेत्रमा 60-70 मिलिमिटर वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सीआईबीद्वारा पक्राउ।
1: संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दै सबै सांसदलाई उपस्थित हुन सूचना।
2: कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर कायम रहने।
1: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
2: र स्पेनसँग पराजित भएपछि उरुग्वे विश्वकपबाट बाहिरियो, पहिलो विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
6: के सारा हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
0: All in one mart, helping make your life easier. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: Mania Extreme Energy Drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

बिहान 11 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमारा स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरी गिरीलाई पक्रेर फर्केको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खानतलासी गरेको थियो। घरमा केही रकम बरामद गरिएको गिरी आफैले बताएका छन्। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 4 राताखोला स्थित म्याग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। आज बिहान बागमती प्रदेश 01004 क 1377 नम्बरको टिप्पर पछाडी लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरले ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाड़ी गाउँपालिका 4 निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल सेनाले जानकारी दिनुभयो। टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका 3 30 वर्षीय राजेश खरानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभा हलमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 अपरान्न 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि अपरान्नसम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिनुभयो। विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिवको खोजी गर्नुभएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिएपछि पुन मन्त्रालयलाई गति दिने योजनामा हुनुहुन्छ। तर शुरूआतीबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनलाई यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवको खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ। डोटीको एक होटलमा बास पसेका व्यक्ति मृत फेला परेका छन्। जोराली गाउँपालिका 1 गैरास्थित रेणुका होटलमा बास पसेका कञ्चनपुरको दुधारा चाँदनी नगरपालिका 10 सुर्खेती टोलका 35 वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीका

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: हामीलाई छोरी हैन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
2: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै सक्छु।
1: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समय आफै न पासपोर्ट फेरदिल परि म नुए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
0: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: मौनता तोडौं, बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौं।
3: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका

0: California.
1: Extreme energy drink.
2: नेपालको संविधानको धारा 39(4)मा बाल बालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने उल्लेख छ भने धारा 51(1)मा राज्यका नीति अन्तर्गत झ(3) बाल श्रम लगायत सबै श्रमका शोषण अन्त्यको प्रतिबद्धता गरिएको छ। बाल बालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बाल श्रम हो। विशेष गरी घरेलु तथा होटल रेस्टुरेन्ट उद्योग यातायात सड़क सीमा वाता सामानहरू ओसार पसार गर्नु तथा अन्य क्रियाकलाप गर्न बाल बालिकाको प्रयोग हुने गरेको पाइएको छ। त्यसैले यस्ता किसिमका प्रचलित कानूनले निषेध गरेका कुनै पनि क्रियाकलापहरू नगराउन अनुरोध।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
4: अनि तयो कागज केमे छिवा
5: झिल्काई
4: फेरि पर्सनल नम्बर ब्लक लैबी
5: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
4: अनि बैंगरी
5: बैंगरी
4: सर
5: चाहिँ तले ललपर्दी
4: सम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदिएर ब्लक तयाई भिसा आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब्द क्या जोगिन
6: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।
2: समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिव खोज्दै, संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने।
0: विराटनगरका कंग्रेस नेता अभिषेक गिरी प्रहरीको नियन्त्रणमा, ठगी तथा आपराधिक विश्वासघात कसुरमा एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ।
1: नाग्दीमा टिप्परको ठक्करबाट एक मजदूरको ज्यान गयो, तनहुमा कारको ठक्करबाट घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा मृत्यु।
0: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र न्यूजील्याण्डलाई पराजित गर्दै बेल्जियम फिफा विश्वकपको नकआउटमा प्रवेश, स्पेनसँग पराजित भएपछि उरुग्वे बाहिरियो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
1: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
1: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाटै सचिवको खोजी गर्नुभएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिएपछि पुनः मन्त्रालयलाई गति दिने योजनामा हुनुहुन्छ तर शुरूआतबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनलाई यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव प्रमिला देवी साक्य वज्राचार्य कार्यकाल सकिएर असार 17 गते अवकाश लिँदै हुनुहुन्छ। मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको, एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव चाहिएको बताउनु भएको छ। विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा समेत उहाँले गरेको उल्लेख गर्नुभएको छ।
1: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिनुभयो।
0: नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरीले गिरीलाई पक्रेर फर्केको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खानतलासी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफूले बताएका छन्। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कंग्रेसको राजनीतिमा सक्रिय बनेका थिए।
1: अखिल नेपाल फुटबल संघ एन्पाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो। शेर्पाले विद्यालयलाई अनुचित हानि नोक्सानी गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधी कोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ।
0: म्याग्दीको धौलागिरी गाउँपालिका 4 राताखोला स्थित म्याग्दी खोला जलविद्युत आयोजना क्षेत्रमा टिप्परको ठक्करबाट एकजना मजदूरको मृत्यु भएको छ। आज बिहान बागमती प्रदेश 01/004 क 1377 नम्बरको टिप्पर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदूरलाई ठक्कर दिएको थियो। दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका चार निवासी 35 वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिर सिन्हाले जानकारी दिनुभयो। टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका 3 का 30 वर्षीय राजेश खरानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ।
1: तनहुँमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबु खैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबु खैरेनी 2 का 6 वर्षीय सायना थापा र 5 वर्षीय विलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितुवनमा आज बिहान मृत्यु भएको हो। यसैबीच डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन्। जुरायल गाउँपालिका 1 गैरास्थित रेणुका होटलमा बास बसेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 सुर्खेती टोलका 35 वर्षीय सरोज थापा आज मृत भेटिएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरबाट घुम्न गएका थापासहित 13 जनाको टोली हिजो राति करिब 9:30 बजे होटल पुगेका थिए। बिहान उनी आफ्नै बेडमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बीपी नगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कैलालीको लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला साई र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो। सामाजिक विकास मन्त्री बेलबहादुर राणा मगर तथा प्रदेशसभा सदस्य दिवान सिंह विष्टको उपस्थितिमा भएको वार्तापछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने सहमति भएको छ। केही समयदेखि अस्पतालको व्यवस्थापन तथा कार्य सम्पादनका विषयमा नगर प्रमुख साई र निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर यादव बीच विवाद चर्किएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई रक्षित गरी अमेरिकी लडाकू विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य 3 वटा इरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्रै हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसैगरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कप्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् न नि, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा,
5: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
3: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: अस्ति भर्खरै बनाएको घर भयो त्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

You know I have antisocial personality disorder. अनि कति चोटि त्यो कुराले मलाई हर्ट भइरहेको हुन्छ अनि सँगसँगै आई थिङ्क आइ एम हर्टिङ यु एज वेल एन्ड इट्स नॉट राइट सो आई थिङ्क इट्स बेस्ट इफ आई गो माई वे एन्ड यु गो योर वे आई होप यु हेभ अ ग्रेट लाइफ.

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: नौनानी दाई, वन में तो आग लगे छो, निभाउन जाऊ न।
3: हो त मेरो सुनिनु नपरे सिनो मनुष्यका भन्नु
4: हाम्रो धन डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिउँ कि क्या हो?
1: राख्नुस् न, जे पाए त्यही कुरा सत्य दिने, पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 3 PM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै माधव तिमलसेनाको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: हप्तामा पाँच कार्य दिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौती, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य समस्या।
0: दृष्टिविहीन नागरिकहरूको आज छैटौं दिन पनि माइती घरमा धरना, सरकारले व्यवस्था गरेको गुनासो।
1: नागढुङ्गा मुगलिङ सड़क खण्डमा मनसून पूर्व तयारी, स्थान पहिरोको उच्च जोखिममा।
0: इरानद्वारा अमेरिकामाथि जवाफी हमला, आत्मरक्षाको अधिकार प्रयोग गरेर प्रतिकार गरेको इरानी सेनाको दावी।
1: र महिला टी20 विश्वकपमा आज तीन खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मुलुकमा सुशासन, पारदर्शिता र जवाबदेहिताको प्रवर्धन गर्ने उद्देश्य सहित पारदर्शी समाज गठन गरिएको छ। पूर्व राजदूत दीप कुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो। समाजको सदस्यहरूमा बासु दाहाल, सन्तोष गिरी, सोम बहादुर थापा र मुमाराम खनाल रहेका छन्। संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढ़ाउन नागरिक स्तरबाट खबरदारी गर्ने जनाएको छ। समाजले भ्रष्टाचार जन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन अनुसन्धान गर्ने जनाएको छ। अध्ययन तथा अनुसन्धान गरेका प्रतिवेदनहरू सार्वजनिक गर्न समाजले पारदर्शी समाज .org नामक वेबसाइट पनि सार्वजनिक गरेको छ। वेबसाइट सार्वजनिक कार्यक्रममा अध्यक्ष दीप कुमार उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासन बिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताउनुभयो। भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उहाँको भनाइ छ। पूर्व सचिव द्वारिकानाथ ढुंगेलले नेपालमा पारदर्शिता र सुशासनको अवस्था कमजोर रहेको बताउनुभयो। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका सन्दर्भमा पनि समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र तथ्यहरूलाई आधारमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ।
1: सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा पाँच दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो। न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरकारका विवाद, पीआईएल र माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढ़ेको बताउनुभयो। मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एसोसिएशन, महान्यायाधिवक्ता र प्रधान न्यायाधीश बीच नियमित छलफल भइरहेको समेत जानकारी दिनुभयो। अर्का न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नागेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताउनु भएको छ। गत वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्सेउट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो। तर गत वर्षको भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनुभयो। उहाँले प्रतिकूल परिस्थितिका बावजूद आगामी दिनमा कार्य सम्पादनलाई बढ़ाएर यसलाई व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सर्वोच्चकै मुख्य रजिस्ट्रार विमल पौडेलले पछिल्लो समय अनियन्त्रित र अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले परम्परागत संचार माध्यम र संचारकर्मीहरूसँग न्यायपालिकाको सम्बन्ध सहज रहे पनि नियमन बाहिर रहेका सामाजिक सञ्जालले समस्या निम्त्याएको उल्लेख गर्नुभयो।
0: दृष्टिविहीन नागरिकहरूले आज छैटौं दिन पनि काठमाण्डुको माइतीघर मण्डलामा धरना जारी राखेका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन छ दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। धरनामा सहभागी दृष्टिविहीन सूर्य लिम्बुले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुन सक्ने टिप्पणी गर्नुभयो। अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताउनुभयो। लिम्बुले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माइतीघरमा भइरहेको प्रदर्शनलाई व्यवस्था गरेको आरोप समेत लगाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिविहीन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिविहीनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
1: मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मुगलिङ सड़क खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सड़क विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसून पूर्व तयारी कार्ययोजना नाम दिएको यस योजनाले बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। हाल स्तर उन्नतिको क्रममा रहेको नागढुङ्गा र नौबिसे मलेखु खण्डमा करिब 64% निर्माण सम्पन्न भइसकेको छ, तर सड़क विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसूनमा यात्रुले शास्ति खेप्न नपरोस् भनी उपकरण र जनशक्ति सहितको टोली तयारी अवस्थामा राखिएको सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। आयोजना कार्यालयले गरेको भौगर्भिक अध्ययन अनुसार यस सड़क खण्डका 9 स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ, जसमा नागढुङ्गा नौबिसे खण्डको झ्याप्ले खोला, खत्री पौवा र सिक्रे खोला रहेका छन्। त्यसै गरी नौबिसे मलेखु खण्ड अन्तर्गत 4 किलो, 7 किलो र 9 किलो, त्यसै गरी 13 किलो कोइराले भीर मछेडी खोला र घाटबेसी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ।
0: बाँकेको डुडुवा र राप्ती सुनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको छ। पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको जानकारी दिनुभयो। उहाँले प्राविधिक अध्ययन र डिजाइनका आधारमा 700 मिटरको पुल बनिरहेको जानकारी दिँदै स्थानीय जनताले थप 440 मिटर पुल निर्माण गर्न माग गरेका बताउनुभयो। राप्ती सोनारी गाउँपालिका 6 का वडा अध्यक्ष लवराज खरेलले थप 440 मिटर पुल निर्माण भए जिल्लाको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै कृषि उपजको बजारीकरण सहित आवागमन सहज हुने बताउनुभयो। उहाँले विक्रमसम्म 2074 को बाढ़ीले जिल्लाका खला, टेपरी, ढलैया लगायत क्षेत्रमा क्षति पुर्याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कालीकोटको तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजक्रिया बापत 10,000 खर्च उपलब्ध गराउने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजक्रिया बापत 10,000 खर्च उपलब्ध गराइने भएको हो। नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजक्रिया खर्च उपलब्ध गराउने नीति लिएको नगरपालिकाले जनाएको छ। उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्थापन गरिने उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनुभयो।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 17 धोबी चौरमा एक समारोहका बीच सामूहिक कुमारी पूजा गरिएको छ। वडा कार्यालयको आयोजना तथा स्थानीय केके महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा 188 जना बालबालिकाको सहभागिता रहेको थियो। नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो। बालबालिकामा रहेको पवित्रता शक्ति र दैवी स्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो पूजा आयोजना गरिएको हो। सहभागी बालबालिकालाई परम्परागत विधि अनुसार पूजा गरी टीका प्रसाद र सम्मान प्रदान गरिएको थियो। सहभागी अभिभावकहरूले बालबालिकालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने यस्तो पहलको प्रशंसा गरेका छन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकामाथि जवाफी हमला गरेको छ। इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकासँग सम्बन्धित ठेगानालाई निशाना बनाएको दावी गरेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र युद्ध अन्त्य गर्न दुई देशहरूबीचको सम्झौताको उल्लंघन गरेको बताएको छ। इरानी सशस्त्र सेनाले आत्मरक्षाको अधिकार प्रयोग गरेर प्रतिकार गरेको दावी गरेको छ। यद्यपि इरानले कुन लक्ष्यहरूलाई लक्षित आक्रमण गरिएको हो भन्ने बारे अझै स्पष्ट पारेको छैन। इरानले खाड़ी देशहरूलाई पनि आफ्नो क्षेत्रलाई कुनै पनि शत्रुतापूर्ण गतिविधिको लागि प्रयोग हुनबाट रोक्न अपील गरेको छ। तेहरानले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूलाई हस्तक्षेप गर्न र अन्तर्राष्ट्रिय कानूनको कथित उल्लंघनलाई सम्बोधन गर्न पनि आह्वान गरेको छ। होर्मुज स्ट्रेटमा एउटा मालवाहक जहाजमाथि भएको आक्रमणलाई युद्ध विरामको उल्लंघन भन्दै अमेरिकी सेनाले इरानी सैन्य अखडाहरूमाथि हवाई हमला गरेपछि इरानले जवाफी कार्यवाही गरेको हो।
3: अब खेल समाचार। महिला टी20 विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा पाकिस्तान र नेदरल्याण्ड्स आमने सामने हुनेछन्। यी दुई टोली बीचको खेल आज दिउँसो 3:15 शुरू हुनेछ। दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोली आफ्नो पहिलो जीतका साथ आफ्नो अभियान अन्त्य गर्ने लक्ष्यमा हुनेछन्। आजको दोस्रो खेलमा वेस्ट इण्डिज र आयरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। जीतले वेस्ट इण्डिज सिधै सेमी फाइनलमा प्रवेश गर्नेछ। दुई टोली आज साँझ 7:15 दुई टोली बीचको खेल आज साँझ 7:15 शुरू हुनेछ। आयोजक इंग्ल्याण्डले आजको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डको सामना गर्नेछ। यी दुई टोली आज राति 11:15 भिड्नेछन्। इंग्ल्याण्ड लगातार 4 जीतसहित सेमी फाइनलमा पुगिसकेको छ। सेमी फाइनलमा पुग्न न्यूजील्याण्डले आजको खेल जित्नै पर्नेछ भने त्यस अघिको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पनि हराउनु पर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुशासनका लागि खबरदारी गर्न पारदर्शी समाज गठन। हप्तामा 5 कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौती।
3: दृष्टिविहीन नागरिकहरूको आज 6 दिन पनि माइती घरमा धरना। सरकारले व्यवस्था गरेको गुनासो।
4: नागढुङ्गा मुगलिन सड़क खण्डमा मनसून पूर्व तयारी। 9 स्थान पहिरोको उच्च जोखिममा। राप्ती नदीमा निर्माणाधीन पक्की पुलको 75% काम पूरा।
3: इरानद्वारा अमेरिकामाथि जवाफी हमला। आत्मरक्षाको अधिकार प्रयोग गरेर प्रतिकार गरेको दावी।
4: र महिला टी20 विश्वकपमा आज 3 खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: किन म यो छिमे किन त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँदा कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: मान्छे हुनुहुन्छ अनि कार्यक्रम सुरु नहुँदै फोन हान्ने क्या हाम्रा साथीहरूले सानी होला सबैजनालाई सन्चै छ आराम छ कुशल छ अनि मङ्गल छ भन्ने आशा हरिचु विश्वास हरिचु अनि बल्ल त कार्यक्रमको ढोको ठ्याङ्ग खोल्न लागेको छु अनि अहिले त फोन हान्ने हो त नि एकछिनमा हान्ने हो नि त मेरो प्यारा फ्यारीहरू फोन भ्याट भ्याट ठोक्या ठोकै हुनुहुन्छ मेरा साथीले अहिले त होइन नि मेरो साथी एकछिनमा गर्नु पर्छ कहाँ बल्ल कार्यक्रमको ढोको खोल्न पर्यो अनि त्यसपछि यहाँ त स्वागत गर्नु पर्यो ओ अनि त्यसपछिबाट बल्ल हुन्छ नि भाइ अनि कार्यक्रम सुनेर गर्नुभयो भने अलिक सजिलो हुन्छ होला कार्यक्रमको ढोकै नखोल्दै मलाई अलिक गाह्रो हुन्छ त्यही भएर यसो कार्यक्रम सुन्नु होला अनि त्यसपछि गर्नु होला है त भन्छु रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको साथमा आज पनि काली दिदी आइसकेकी छु कार्यक्रम गामका कुरा लिएर सबैजना आराम कुशल अनि मंगल हुनुहुन्छ होला भन्ने आशा गर्छु विश्वास गर्छु अनि साथीहरूलाई सबैजनालाई सन्चै होला भन्ने आशा विश्वास साथमा आज पनि आएकी छु आज चाहिँ विशेष गरेर तपाईँले गाउनुभएका गीत सुन्यो होला यति गर्मी छ कुसमा बजार मेरी बासैनी अचमैको हटर पटर गर्मी छ भाइ अचमै गर्मी छ अनि हजुरको घर गामतिर कस्तो छ विशेष गरेर रारा चाउचाउलाई धेरै धेरै धन्यवाद नमस्कार भन्छु जसले चाहिँ हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ अनि अघिल्लो हप्ता चाहिँ भावना मगरज्यूले चाहिँ विजेता बन्नु भएको थियो मलाई भावना मगरले सुन्नुभएको छ कि क्या नुभएको छ अनि उहाँ चाहिँ इन्डिया हुनुहुने रहेछ होइन अनि इन्डिया हुनुहुने रहेछ इन्डिया चाहिँ डेलिभरी गर्न मिलेन साउचाउ होइन अनि त्यही भएर उहाँले मलाई यति बेला सुन्नुभएको छ भने नेपालमा तपाईँका आफन्तजनलाई दिए पनि हुन्छ डेलिभरी गर्दा चाहिँ त्यही हो चार्ज लाग्छ अब कुसमा वरिपरि कोही आफन्त हुनुहुन्छ भने त यहीँ पठाइदिँदा झन् काइदा माइदा भयो होइन म गाउँतिर पठाउँछु भन्नु भने गाउँतिर चाहिँ तपाईँले लिनपर्छ भन्ने छैन आफन्तजनले पनि लिँदा हुन्छ है मलाई यदि सुन्नुभएको छ भने सुन्न क्यानुभएछ अहिले त मेसेज गर्नुभयो त वाट्सएपमा फोन नि हान्नु भएको रहेछ अनि त्यसपछि जति बेला मलाई त्यति बेला उठाउन पाइएन त्यही भएर अहिलेको हप्ताको र अनि अघिल्लो हप्ताको चाहिँ सँगसँगै चाउचाउको पोको पठाउँछु अब बल्ल फोन हान्न सुरु गर्नुहोस् पहिल्यैबाट डुङ्गी डुङ फोन हानेर मेरा प्याराहरूले त मलाई त बेसमरीको गाह्रो पिरो बनाएर भाइ अब क्या नि मुया गर्नुहुन्छ गर्न पर्यो फोन फेरि अहिले नहाने हानु न कहाँ हेरा गफा भन्न पर्छ अनि पहिला फेरि ठ्याङ्गा ठ्याङ्गा हाने फेरि गाह्रो पर्छ क्यानु चाहिँ यस्तै छ अब बल्ल हान्न सुरु गर्नु पहिले हान्दा त अलिक गाह्रो पिरो पर होइन त्यही भएर मैले उठाइन पाइन मैले कटक कटक काँटा दिएँ अनि त्यसपछि यिनी काल दिदीको काम छैन फोन काट्नुहुन्छ अनि फोन हान्नुहोस् भन्नुहुन्छ भन्नु होला फेरि ल भावना मगरकै पहिलो कमेन्ट आएर छ हजुर हेलो नमस्ते गुड आफ्टरनुन म पनि सुन्दैछु इन्डियाबाट मिस यु अल फ्रेन भन्नुभएको छ ल तपाईँलाई स्वागत छ भन्छु एकजना साथी आउनुहोस् है उहाँलाई पहिला स्वागत गर्छु हजुर नमस्कार गरे है त आफ्टरनुन म पनि सुन्दैछु इन्डियाबाट मिस यु अल फ्रेन भन्नुभएको छ ल तपाईँलाई स्वागत छ भन्छु एकजना साथी आउनुहोस् है उहाँलाई पहिला स्वागत गर्छु हजुर नमस्कार गरे है त हेलो नमस्ते भाइ को बोल्नु भयो नि कहाँबाट
1: हजुर नमस्ते गुड आफ्टरनुन म भावना मगर इन्डियादेखि
0: ए भाइ

0: पठाउन मिलेन, नेपालमा साथीलाई पठाउन मिल्छ? अनि तपाईँको नेपालमा
1: अब यस्तो इन्डियातिर रेलवे मिल्दैन, अनि मेरो आफूमा साथीलाई हेलो
0: फोन यतापट्टि फोन हानेर साथीहरूले डिस्टर्ब मारिदिनु भयो, फेरि भन्नु त सुन्ने नआएको आवाज त
1: यता इन्डियातिर दिल्ली मिल्दैन मेरो तर्फ त हजुरलाई नै त्यो रिटर्न हजुरलाई भयो न
0: ए भरै त्यस्तो गर्न त पर्दैन भाइ। तपाईँको नाममा नत्र कोही अलि जसलाई अलिक खाँचो छ उहाँलाई दिएर नि तपाईँको नाममा हामी तपाईँलाई पछि मैले वाट्सएपमा मेसेज गर्छु है, अनि त्यही गफरमलाई है। त आज के सुनाउनुहुन्छ?
1: सानो प्रयास गर्छु नि है।
0: ल सुरु गरिहाल्नुहोस् है, त साथीको फोन आएको आएछ, सुरु गरिहाल्नुहोस् है।
1: हुन्छ।

ಸಂಶೋಧನೆ

0: कस्तो मिठो गीत गाउनु भयो तो म प्यारा प्यारा मेरो साथीलाई के भन्छु भने साथीहरूले यस्तो कार्यक्रममा सुनेर फोन हान्नु भयो भने धेरै सजिलो हुन्छ, ठ्याक्क अरू साथीको फोन ठ्याक्क काट्दा साथ गर्ने हो के गरेको गरे चाहिँ नगरम है। नमस्कार हजुर, अनि फोनमा साथी बोल्दै हुनुहुन्छ नि ठोक्या ठोकै गर्ने भाइ को र यस्तो गर्ने
1: काठमाडौँबाट
0: ए बा, अनि सुन्नु भएको छैन

0: सन्चै अनि तपाईँ?
1: मलाई नि सन्चै छ भाइ। अनि गर्मी छ कि जाडो छ कि पानी आइछ कि के आइछ त उता?
0: गर्मी
1: हो बा, यहाँ नि बेस मैले गर्मी छ त नि। अनि खाजा खान के आउनुभयो? यस्तो नाथ चपाई भाइ हुनुहुन्छ, उहाँले चाहिँ केही सुनाउनु त भएन तर गफ चाहिँ गरेर जानुभयो। अहिले फेरि अर्को साथी हुनुहुन्छ, उहाँलाई चाहिँ लिइहाल्छु है त पहिला। हजुर नमस्कार। हजुर नमस्कार। ए बा नि, हाम्रा भाइ हुनुहुन्छ के रे नाथ चपाई भाइ हुनुहुन्छ, उहाँले चाहिँ केही सुनाउनु त भएन तर गफ चाहिँ गरेर जानुभयो। अहिले फेरि अर्को साथी हुनुहुन्छ, उहाँलाई चाहिँ लिइहाल्छु है त पहिला। हजुर नमस्कार। हजुर नमस्कार।
2: नमस्कार काली दिदी, नमस्कार।
1: ए बा को बोल्नु भयो त नि? राधा राम हो जस्तो लाग करे।
2: धन्यवाद, म राधा राम आचार्य।
1: ए बा के छ त नि हाल खबर?

0: ए बा कस्तो मिठो गीत गाउनु भयो। अनि एक एकिन रोनी त नि बुहारीलाई ठ्याक्का आँडा राखेर रुन पर्यो नि।
1: हाम्रो प्यारो भाइ हुनुहुन्छ
0: ल ठिक छ।
1: ल मैले कमेन्ट पढ्न पाइ छैन है, कमेन्ट पढ्न पाइ छैन। गाह्रो पिरो साह्रो मान्न भएन, कमेन्ट पढ्न पाए कि छैन साथीका फोनले। नमस्कार गर्छु यता, नमस्कार
0: फोन यता बजा बजे गरी छ साथीको। मैले कमेन्ट पढ्न पाइ छैन है, कमेन्ट पढ्न पाइ छैन। गाह्रो पिरो साह्रो मान्न भएन, कमेन्ट पढ्न पाए कि छैन साथीका फोनले। नमस्कार गर्छु यता, नमस्कार गरे है।
2: नमस्कार सिस्टर, नमस्कार।
0: यता के छ हाल खबर? पानी आउला जस्तो छाटा काटा छैन?
2: पानी आउला जस्तो त भएन, बेलुका पर्छ होला पानी त, अहिले त भएन पानी आउला जस्तो।
0: ए बा, अनि खाजा खाने के आउनु भयो त नि?
2: हजुर
0: खाजा खानु भयो?
2: खाजा भयो।
0: ल ठिक छ, के सुनाउनुहुन्छ? मिठो गीत गाउनुहुन्छ के रे? गीत ठोकिहाल्नुहोस् है।
2: हजुर
0: एउटा गीत गाइहाल्नुहोस् त नि है त।
2: ए हुन्छ, एउटा कौडा गीत गाउँछु है।
0: हुन्छ हुन्छ।

0: विजेता बन्नु भयो भने मिसिज आम्चा अहिलेलाई छुट्छु है। नमस्ते। अनि हामी शान्ति बराल बुइनी भनौँ होइन, मलाई दिदी भन्नुहुन्छ करे बुइनी हुनुहुन्छ, गाथे कस्तो मिठो गीत गाउनुहुन्छ, कति सम्झिनुहुन्छ, खुसी लाग्छ। धेरै धेरै धन्यवाद भन्छु अनि त्यसपछि सम्झिँदै गर्नु होला। अनि अनि फोन फेरि आयो साथीको, नमस्कार गरे हजुर।
1: हजुर नमस्कार, मैले पनि गरेँ।
0: ए बानी को बोल्नु भयो भाइ, कहाँबाट त भन्न भन, हाम्रो दाई बोले जस्तो लाग्छ, भाइ भन्न पर्छ नि त बिर्सिदिएर। उमेश देवी भाइ चिने का भाइ, यस्तो जिसा काको। अनि के छ हाल खबर, सन्चै हुनुहुन्छ करे?
1: सन्चै छु, अलिअलि काममा व्यस्त व्यस्त छु, त्यही पनि रेडियो सुन्दै काम गर्दैछु। अब के भन्नु, अहिले मकै नङ्ग्याउँदै काम गर्दैछु, बिहान भाँचेर लिएर आएँ।
0: ए बा उता आउनु
1: पर्छ, सुकाउनु पर्यो, अलिक पुगेला भन्ने डर पनि छ, गाउँमा यस्तै हो।
0: यस्तै हो भने खेत रोप्ने मेसो मेलो छ? अब
1: छ, अब यस्तै हो, अहिलेलाई मकैको, अब एक दुई दिन पछि खेततिरको, यही त हो।
0: ल ठिक छ, ल व्यस्त हुनुहुन्छ अनि आज
1: विराटनगर भन्छु, तर विराटनगर अलिकति टाढै, अलिकति गाउँतिरै हो, गाउँको काम गर्नै पर्दो रहेछ।
0: पर्यो नि भाइ, आफ्नो काम गर्न परेन नि, हामी त गामकै कुरा आउँछौँ, गामकै कुरा हाँच्छौँ, गामकै कुरा खान्छौँ नि।
1: सहरमा बस्ने मान्छे पनि गाउँबाटै चामल धान गहुँ लिएर जान्छ।
0: हो त नि, तै त नि। अनि अरू ठिकै हुनुहुन्छ करे? अब के सुनाउनुहुन्छ त आज?
1: म एक दुई लाइन कोरेको छु होइन,
0: आफै
1: अब म त्यही भन्छु होइन।
0: हुन्छ ल,
1: अब हिम्मत नहारौँ हामी, साहस निकाली बढौँ, नरौँ कहिले जिउ सुकाई, संकोचलाई छाडौँ, जीवन यस्तै व्यर्थमा धुलोमा नमिलाउँ, समाजसँग मिली अनेकौं कार्यहरू गर्दै सिकौं, यही भन्छु।
0: ए बा ल धन्यवाद, एकदमै
1: सङ्घर्ष नै हो जिन्दगी होइन,
0: त्यही त नि, सङ्घर्ष चाहिँ गरिराख्न पर्यो होइन र
1: सफलता असफल भयो भने पनि आत्तिनु हुँदैन होइन, पाइयो भने पनि मात्तिनु हुँदैन,
0: मात्तिनु हुँदैन, नआत्त्यौँ नमात्त्यौँ होइन। ल ठिक छ, ल धेरै धेरै धन्यवाद करे, सम्झिनुहुन्छ, अब मुया गर्नुहुन्छ, मुया गर्दै गर्नु होला, अनि त्यो त भन्नै परेन, गरिहाल्नुहुन्छ, आफ्नो ख्याल पनि गर्नु होला, अहिले छुट्छु त नि हुन र। ल नमस्कार। ए बा उमेश रेग्मी भाइ हुनुहुन्थ्यो, अनि आफ्ना आफूले कोरेका कुराहरू यहाँ सुनाउनुहुन्छ, अनि सधैँभरि फेरि होइन हामीलाई कार्यक्रममा चाहिँ कार्यक्रम आयो आएन, कार्यक्रमलाई कसले जितो के भयो भने सबै सोध्ने मुन्छे, मुहाने मुन्छे। धेरै धेरै धन्यवाद भन्छु, मैले आज एउटा कमेन्ट परे कि छैन बढी ल है, किनभने मैले ठ्याक्क कार्यक्रमको ठ्याक्क ढोका खोल्ने बेला बाटा फटाफट फटाफट भटाभट भटाभट साथीका फोन ठोक्न थालिहाल्नु भयो, अनि त्यसपछि बाट मैले कमेन्ट चाहिँ पढ्न भ्याएकी छैन। एकदमै गर्मी छ भाइ यतातिर, अनि यो गर्मी मौसममा चाहिँ आफूलाई विशेष ख्याल गर्न पर्यो, पानी पर्छस् पिउनु होला, अनि त्यसपछि आफ्नो ख्याल पनि गर्नु होला भन्न चाहन्छु। अनि साथीहरूका कमेन्ट पढ्न चाहिँ म ठ्याक्क खोज्दै थिएँ, अर्को साथी आउनु भएको छ। हजुर नमस्कार गरे है मैले, लौ न नमस्कार गरे करे।
2: हजुर हजुर नमस्कार नमस्कार।
0: ए बा बेस करी बोलिछु भाइ, म त क्यानी होला, सानो आइछ,
2: सानो सानो आयो, अनि के छ आरामै हुनुहुन्छ बहिनी?
0: ठिक छु नि, युक्त प्रसाद दाई हो जस्तो ला होइन,
2: मैले त बहिनी नै भन्छु, अब काली दिदी भने पनि मैले त बहिनी नै भन्छु है।
0: अनि त्यही त लौ, धेरै धेरै खुसी लाग्छ। अनि के छ त नि हाल खबर, उता गर्मी छ कि जाडो छ कि के छ?
2: पुसमाकै खुर्नु पर्ला, गर्मीले पसिना पसिना भइरहेछ,
0: के गर्ने यस्तै छ। ए बा यहाँ नि गर्मी छ भाइ, हुन त बेलुका बेलुकातिर पानी आइरहेछ हिजो अस्ति त, तर दिउँसो चाहिँ बेसमरी गर्मी छ। अनि के सुनाउनुहुन्छ त नि आज?
2: आज पनि चार लाइन यस्तो कोरेछु, अब त्यही सुनाइदिन्छु होला,
0: लौ ठोकिहाल्नुहोस् है त।
2: ल हुन्छ, ल सुनाउँछु, ल
0: ल।
2: भेटिनु छुटिनु भइरहन्छ फरक पर्दैन, भेटिनु छुटिनु भइरहन्छ फरक पर्दैन, नछोड्नु थियो मलाई छोड्यो फरक पर्दैन, को मेरो हृदयलाई पत्थर बनाइ गयो, कोमल मेरो हृदयलाई पछुनाइ गयो, अझ कति दिन्छ छोडिदेऊ फरक पर्दैन, अझ कति छोडिदिन्छ देऊ फरक पर्दैन, यति हो
0: लौजा होइन फरक पर्दैन। कसलाई भन्नु अगो त्यस्तो, ए बा भाउजूले मार्नु होला फेरि।
2: यो त कोर्ने मात्रै हो नि त, यो सबै कहाँ हुन्छ, यो त कोर्नु पर्यो नि कहिले कहिले, यसो लेख्नु पर्यो
0: हो नि, लेखे लेख्नु पर्यो, साथीसँग सुनाउन पर्यो होइन, यही त हो नि जिन्दगी होइन।
2: सबै सबै के अरे कहाँ सबै मेल खाँदैन, मेल खाँदैन नि त सबै चिज।
0: लौ ठिक छ, लौ धेरै धेरै खुसी लाग्छ रे, सम्झिनुहुन्छ आज मैले एउटा जात कमेन पर्न पाइ छैन, त्यही भएर अहिलेलाई छुट्छु है त।
2: हुन्छ ल, नमस्कार
0: नमस्कार। अनि हाम्रो युक्त प्रसाद दाई हुनुहुन्थ्यो, उहाँले नि साह्रै मिठा मिठा कुराहरू लेख्नुहुन्छ भाइ, सुनाएर गइसक्नु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार गरे है मैले।
3: हेलो नमस्कार,
0: ए बा मैले दुई हात जोडेर ठ्याक्कै नमस्कार गरिछु भाइ, को बोल्नु भयो भाइ, कहाँबाट?
3: हजुर म बोल्दैछु मोरङबाट, सलिना गुरुङ।
0: मोरङबाट सबिना गुरुङ, के छ त नि पहिलोचोटि बोलेको र हामी?
3: पहिलोचोटि मलाई युक्त प्रसाद दाईले सेयर गर्नु भएको थियो त्यही भएर है।
0: ए बा त्यही त नि, यति मिठो त कोसी त बोलिछु त नि भनेर, फेरि अरू साथीले मार्ला नि काल दिदीको काम छैन भन्ला, अनि फेरि यसो कान अगाडि अगाडि लगाएको त बल्ल पहिलोचोटि बोले जस्तो लाग्यो मलाई। अनि खाजा खानुभयो सन्चै आरामै कुशल अनि मङ्गल हुनुहुन्छ करे?
3: हजुर म एकदमै सन्चै छु, आरामै छु। मोरङको मौसमको कुरा गर्नु पर्दा एकदम मजाले घाम लागिरहेको छ, गर्मी गर्मी छ है।
0: ए बा यहाँ नि बेसमरी गर्मी छ भाइ। अनि खाजा खाए भन्नुभयो कि क्या रे भन्नु अरे?
3: हजुर मैले खाजा खाइसकेँ, तपाईँले खानुभयो कि छैन?
0: मैले चाहिँ खाइ छैन भाइ, अब कार्यक्रममा सकेपछि खाने हो। अनि हाम्रातिर यस्तो बोल्दा त तपाईँहरूलाई उतातिर अचम्म लाग्दो है।
3: हजुर मैले आज फर्स्ट टाइम सुनेको होइन, एकदम रमाइलो रोमान्टिक लाग्यो तपाईँको प्रोग्राम चलाउने स्टाइल होइन, एकदम हेरिरहेको छु नि त।
0: लौ खुसी ला, पुरस्कार नि पाइन्छ कहाँ, एउटा रारा चाउचाउको ड्याममाको पोको पनि पठाइदिन्छु, मैले जित्नु भयो भने बेला मौका आन्दै गर्नु होला होइन।
3: हस् हुन्छ, अनि हेर्नुहोस् तपाईँहरूको प्रोग्राम कहाँबाट प्रसारण भएको हो, मलाई त अलिक
0: कन्फ्युज। यो कुष्म पर्वत भन्ने हुन्छ बागलुङको अलि यतापट्टि हो नि, धेरैले फेरि कुष्म भनेर चिन्दैनन् का, बागलुङ भन्दा अलि यता हो भन्छन्, बागलुङ जिल्ला पर्यो नि त, ऊ बाघ पुष्म पर्वत बाटो हो, रेडियो दिदी बहिनी बाटो हो, म काली दिदी हुम्करे, सधैँ संसारबार संसारबार आउँछु, अब भोलि पर्सि नै आउनु होला संसारबार, के सुनाउनुहुन्छ आज हामीलाई? सबै पाइन्छ भाइ, हिन्दी पाइएन इङ्ग्लिस त फेरि मैले जान्दिनँ करे होइन, अरू सबै सुनाउनुहोस्। लोकगीत आधुनिक, लोकगीत पनि पाइन्छ, आधुनिक नि पाइन्छ, या ऊ पनि पाइयो, इङ्ग्लिस त पाइएन हिन्दी पाइएन। लौ सुरु गर्नु।
3: हुन्छ म गाउँछु ल।
0: हुन्छ ल।

मिठो गीत गाउनु भयो तनी लु धेरै धेरै धन्यवाद अनि बेला मौका मुया अनुसार गर्दै गर्नु।

0: कस्तो मिठो गीत गाउनु भयो, फेरि फेरि पनि सम्झदै गर्नु होला, अहिले छुट्न पर्छ है त। नमस्कार, बाई बाई। ए बा साथी हुनुहुन्छ, आज धेरैजना साथीको 35 त मिस कल छ। ए मेरी बासे, मैले कसो गरौँ अन्त, गाह्रो पिरो अप्ठ्यारो पर्ने त अनि बरा मुया सबैको लाम्छ, मुयालाई पनि उठाउन पाउँदिन, एकैचोटि ल्याउन भ्याउँदिन, क्यार हुन्छ नि होइन र। अब धेरै धेरै धन्यवाद भन्छु रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रममा छन्। रारा चाउचाउले हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको हो। रारा चाउचाउलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। कति धेरै साथीले मिस कल गर्नुभएछ अनि त्यसपछि मिस कल गर्नुभएछ के अरे, मिस कल गरे नि उठाउन पाउँदिन, अब चाहिँ कमेन्टतिर लाम्छु है त, अलिअलि कमेन्ट भ्याए भने पढ्छु। धेरैजना साथीहरू आज बाँकी रहनुभएछ, कतिले मलाई गाली गर्नुभयो होला, मेरी बास है बरीलाई भन्नु पर्यो। लौ ठिक छ त नि होइन र, भर्खर सुन्नुभएछ नि काल दिदीको गामका कुरा छु, अनि म चाहिँ काली दिदी छु, अनि म आउँछु संसारबार, अनि रमाइलो गफ गाफ गर्छौँ गरे हामीले। अनि उमेश रेग्मी दाईले काल दिदी नमस्कार, गामका कुरा सुने भन्नुभएछ। अन्जु रेग्मीले नमस्कार भन्नुभएछ। धन्यवाद युक्त प्रसाद श्रेष्ठ दाईले कोहलपुर बाँकेबाट हेर्दैछु भन्नुभएछ, उहाँलाई धन्यवाद भन्छु। अनि एकजनालाई उठाउँछु, त्यसपछि फेरि कमेन्ट पढ्छु है त। नमस्कार गरे हजुर, नमस्ते आमा, नमस्कार ढोक गरे है,
1: ल आशीर्वाद छ, भाग्य माने हुनु यहाँ के अरे, तिन चार दिन भयो नेट बिग्रेको, डाटा तानेर आएको म त
0: बरीलाई, यस्तो डाटा तानेर आउनु भएछ। आज फेरि साथीहरूले ढुइका ढुइ हानेर 35 त मिस कल मात्रै छ भाइ, बरा लौ ठिक छ, फेरि पुरस्कार जितेपछि त्यही अहिले डाटा तान्ने छोरालाई चाउचाउ दिउँला नि, क्या नि त नि होइन र। हो त नि होइन, जितिन्छ नि भाइ, घुमी फेरि आइहाल्छ नि पालो। अनि खाजा खानु भयो कि क्यानु भयो, टाइम चाहिँ थोर थोरै छ, गीतै सुनौ क्या होइन र। लौ गीतै सुनाउनु है त, टिम छैन आज धेरै, कमी नपरी छैन, साथीको फोन ढोका खोलेबाट आका आई गरेर गीत सुनाइदिई हाल्नुहोस् है त आज,
1: सुनाइहालम
0: ठोकिहालम, म नाच्छु

0: ए बा साह्रै मिठो गीत गाउनु भयो आज यहाँ अब भोलि त कहाँ कहाँ यस्तै छ हाम्रो जिन्दगी होइन र
1: हो
0: जाने केही भर छैन नि त आज भोलि मासिम भोलि के भर छ र होइन खुसी अब आमाको डाटा नि कति धेरै सौ दिनु होइन अहिलेलाई छुट्न पर्छ के अरे फेरि आउनु है अर्को हप्ता नि लौ त नि हामी आमा हुनुहुन्छ फनामती आमा कस्तो मिठो गीत गाउनुहुन्छ अझै लामो गाउनुहुन्छ होला मैले अताए क्या क्या बरे क्या हुनुहुन्छ टुईमा छैन होइन र ढोका खोलेबाट साथीलाई ल्याइकिम अब साथीहरू सबै आउनु भएछ आफ्ना आफ्ना कुराहरू सुनाउनु भएछ बडो खुसी लाग्छ करे मलाई त टुईमलाई खुसी लाग्दैन छोपेर छोपेर मान्दैन गइहाल्छ त नि बरीलाई अनि शैलेन्द्र हमालज्यूले नमस्कार काली बजै भन्नुभएछ उहाँलाई नि नमस्कार गरे साथीलाई स्वागत गर्छु जाने बेला उनलाई नमस्कार हजुर नमस्कार को बोल्नु भयो भाइ कहाँबाट लौ न हेलो हेलो ए बा जानुभयो त साथी त कहाँ जानुभयो भाइ टुईमा छैन लौ न लौ लौ शान्ति बरालज्यूलाई धन्यवाद छ फनामती आमाज्यूलाई धन्यवाद छ अनि बजै भन्नुभएछ हाम्रा शैलेन्द्र हमालज्यूलाई धन्यवाद छ अनि टङ्क पौडेलज्यूलाई नमस्कार छ उमेश रेग्मी दाईलाई त धन्यवाद ओमकार केसी भाइले पनि सुन्दैछु भन्नुभयो रहेछ अनि त्यसपछि फनामती आमाले दाताबाट तानेको भन्नुभयो रहेछ उहाँलाई धन्यवाद भन्छु साथीलाई स्वागत गर्छु नमस्कार गरे है नमस्ते भाइ को बोल्नु भयो भाइ कहाँबाट रमा सापकोटा धनकुटाबाट के छ त नि हाल खबर सन्चै हुनुहुन्छ अप पहिला पहिला आउनु भयो त बिचमा त कता जानुभयो भाइ हजुर
2: पहिला पहिला आउँथे अब सधैँ अलिक सुन्न टाइम मिल्दैन थियो अलिक बिजी बिजी हुन्थ्यो त्यही भएर हो हराएको त होइन अब टाइम भएको आमा सुन्थे कल गर्न टाइम हुँदैन थियो गाउँघरमा अब काम त्यस्तै त्यस्तै भएर हो
0: लौ ठिक छ अनि सन्चै हुनुहुन्छ करे खाजा खानुभयो आज समय चाहिँ अलि लास्ट लास्ट आउनुभयो करे धेरै बोल्न पाउन के सुनाउनुहुन्छ आज हामीलाई
2: सानो गीत गाउँछ
0: लौ सुरु गर्नुहोस्

बा छोटो तर धेरै मिठो सुनाउनु भयो, धेरै धेरै धन्यवाद तुइम धेरै भन र काल दिदी धेरै बोल्नु भन नभन्नु है भाइ तुइम भन हुन्छ त राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु अहिलेलाई जान्छु है बाई बाई ए बा हाम्रो रामा सापकोटा बहिनी हुनुहुन्छ कस्तो मिठो गीत गाउनु भयो त टुईमा इति इति इति छ करे त्यही भएर त नि अब क्या हुन्छ मैले आज रारा चाउचाउको गीत पनि बजाउन पाइ छैन क्या नि बरीलाई सुरुवात गरे बाटो साथीहरूले मुया गर्नुभयो धेरै खुसी लाग्छ बरीलाई अब साथीहरूको नाम मात्रै फ्याट फ्याट भन्छु है कमेन्ट पढ्न पाउँदिन कल्पना शेरपाङज्यूलाई नमस्कार शान्ति बरालले पनि कमेन्ट गर्नुभयो रहेछ हामी रमा सापकोटाले पनि कमेन्ट गर्नुभयो रहेछ धेरै धेरै मुया धन्यवाद छ करे अब कसो गरौँ र बरीलाई कमेन्ट सबैको पढ्न पाइन कति राम्रा राम्रा कुरा लेखेर पठाउनु भयो त टुईमा भनेका टुईमा अब क्या नै टुईमा नभएपछि होइन र जान पर्यो त नि क्या हुन्छ कुमार सुनवारज्यूले नमस्कार गर्छु नमस्ते बजै भन्नुभएछ बजै त भनि नाले भाइ हुन्छ दिदीसँग भन्दै भाइ मुनलाम त बजै भनेर चिन्ता परो फेरि मुलाई क्या बरीलाई बुढी भन्छु कि भन्ने डर लाम न त नि बजै भन्ने करे गाँठे लुठी अनि अनिश ज्यूलाई नि नमस्कार उमेश रेग्मी दाईलाई धन्यवाद युक्त प्रसाद श्रेष्ठ दाईलाई धन्यवाद छ धेरै धेरै नयाँ श्रोता आउनु पर्यो चाउचाउ जित्नु पर्यो भन्नुभएछ त नि कति साथीले लर खाइसक्नु भयो अनि नयाँ नयाँ साथीलाई ल्याउनु पर्यो आफ्नो आफन्तजनलाई ल आउनुहोस् त चाउचाउको पोको लानु पर्छ कै भनेर बोलाउनु पर्यो कै एकैछिन संसारबाट त बिदा हुन्छ करे होइन अरूको पो अपुरो काम पनि हुन त घरको काम त गर्नु पर्यो क्या नि होइन रजिन रेग्मी ज्यूलाई नि नमस्कार नमस्कार दिल माया बरालज्यूलाई नमस्कार अञ्जना परियाज्यूलाई नमस्कार मनिषालाई नमस्कार धन्यवाद कमेन्ट गर्नुभयो लल्लु अब यो मुया अरे क्या यस्तो गरेपछि मुया हुन्छ अरे मुया अनि स्ट्रोङ भाइलाई पनि लौ स्वागत भन्छु अनिल शर्माज्यू नि मनी आइचु है भन्नुभएछ हौ त नि लौ त नि जाने बेला भयो करे दिल मायाज्यूलाई नि लौ नमस्कार धेरै धेरै धन्यवाद छ कमेन्ट गर्नुभयो अनि रेगुलर आउनुभयो पनि चाउचाउने जित्न पाइन्छ दिपा छन्त्यालपुरीज्यूलाई नि नमस्कार ल मनिषा चापा गाईज्यूलाई नि धेरै धेरै मुया लौ लौ मैले आज धेरै कमेन्ट पढेकै छैन भ्याइन कहाँ त्यही भएर नरिसाउनु होला अनि त्यसपछि सबैजनालाई धेरै धेरै धन्यवाद छ धेरै धेरै मुया छ अहिलेलाई चाहिँ जान पर्छ ज जसले सुन्नुभयो सबैलाई धन्यवाद भन्छु लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने सबैलाई पनि धेरै धेरै धन्यवाद अनि त्यसपछि फोन गर्ने कमेन्ट गर्ने अनि मैले फोन उठाएन भनेर नरिसाउने साथीलाई धन्यवाद विशेष धन्यवाद रारा चाउचाउ जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ अनि जसले गर्दाखेरि चाहिँ हामी आएका छौँ यसरी कार्यक्रम चलाउन पाएका छौँ दुई चार गफ गर्न पाएका छौँ सबै सबैलाई धन्यवाद भन्छु अघिल्लो हप्ताको भावनाज्यूले चाहिँ मेरो चाहिँ अरू साथीलाई दिनुहोस् वा तपाईँले राख्नुहोस् भन्नुभएको छ उहाँसँग चाहिँ म सल्लाह गर्छु यो हप्ता चाहिँ कसले जित्नुहुन्छ भन्ने कुरा चाहिँ अर्को हप्ता बताउँछु अहिलेलाई चाहिँ आजको म काली दिदी जान्छु राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला अनि त्यसपछि यो गर्मीको बेला चाहिँ अलिक टन्न पानी पिउनु होला अनि मलाई मुया चाहिँ गर्नु होला अहिले जान्छु है त नमस्कार।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्न को ठीक 4 बजे।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यता तिरो पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर

0: केमहन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण आजदेखि शुरू भएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले सर्ट लिस्टमा परेका उम्मेद्वारहरूको मूल्यांकन प्रक्रिया एकैसाथ अघि बढ़ाएको हो। छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टा छुट्टै विज्ञ टोली खटाइएको छ। बाँकी पाँचवटा विश्वविद्यालयका उम्मेद्वारहरूको अन्तर्वार्ता भने भोलि र पर्सी लिइने समितिले जनाएको छ। एकीकृत कार्यविधि 2083 अनुसार पहिलो पटक एकैसाथ आठवटै विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व छान्न लागि हो। विज्ञहरूले दिएको नम्बरका आधारमा छनौट समितिले उपकुलपतिहरूको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिश गर्नेछ।
1: चालू आर्थिक वर्ष सकिन अब 19 दिन मात्र बाँकी रहँदा सरकारलाई खर्च जुटाउन सकस परेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म वार्षिक लक्ष्यको जम्मा 75% मात्रै राजस्व संकलन भएको छ। सरकारले यस वर्ष 14 खर्ब 80 अर्ब रूपियाँ राजस्व उठाउने अनुमान गरेकामा अहिलेसम्म 11 खर्ब 12 अर्ब रूपियाँ मात्र संकलन हुन सकेको छ। अबको छोटो अवधिमा लक्ष्य भेटाउन सरकारले हरेक दिन 19.5 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व उठाउनु पर्ने हुन्छ, जुन निकै कठिन देखिन्छ। देशभित्र विकास निर्माणका काममा हुने पूँजीगत खर्चको अवस्था झनै निराशाजनक छ। वर्षभरिका लागि छुट्याइएको कुल विकास बजेट मध्ये हालसम्म जम्मा 35% हाराहारीमा मात्रै खर्च भएको छ, तर प्रशासनिक र साधारण खर्चतर्फ भने लक्ष्यको 80% भन्दा बढ़ी रकम सकिसकेको छ। समयमै राजस्व नउठ्ने र विकास बजेट पनि खर्च हुन नसक्ने परिपाटीले गर्दा देशको आर्थिक गतिविधि सुस्त बन्न पुगेको छ।
0: नेपालले भारतको तुलनामा रासायनिक मलका लागि निकै महँगो मूल्य तिर्नु परेको पाइएको छ। एउटै अन्तर्राष्ट्रिय कम्पनी र एउटै ठाउँबाट खरिद गर्दा समेत सिंगापुरको एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारतलाई प्रति मेट्रिक टन 540 डलरमा दिएको मल नेपाललाई भने 900 डलर भन्दा बढ़ीमा बेचिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेका बेला पश्चिम एसियाको दन्त देखाएर पटक पटक टेण्डर फेल गराउने र पछि महँगोमा सम्झौता गर्ने गिरोहका कारण देशलाई ठूलो आर्थिक नोक्सानी भइरहेको कृषि सामग्री कम्पनीकै कर्मचारीहरूले बताएका छन्। अर्कोतर्फ भारतसँग सरकारी तहमा सम्झौता गरिएको 50,000 मेट्रिक टन मल आउन अझै 4 महिना लाग्ने देखिएको छ। रकम पठाइसके पनि प्रक्रियागत ढिलाइले गर्दा उक्त मल असोज महिना भन्दा अघि आउने सम्भावना छैन, जसका कारण यस वर्ष पनि धान रोप्ने मुख्य सिजनमा किसानले मल नपाउने निश्चित भएको छ।
1: पीड़ित श्रमिकहरूका उजुरी समयमै नसल्टाउने म्यान पावर कम्पनीहरूले आउँदो साउन 1 गतेदेखि नयाँ श्रमिक विदेश पठाउन नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले वर्षौंदेखि बाँकी रहेका उजुरीहरू टुंगाउनका लागि यस्ता कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागका महानिर्देशक मीरा आचार्यका अनुसार हाल म्यान पावर नवीकरण गर्ने समय भएकाले पुराना उजुरीहरू फरफारक नगरेसम्म कम्पनीको नवीकरण रोकिनेछ। विभागमा विक्रमसम्म 2057 सालदेखिका करिब 44,000 संस्थागत तथा व्यक्तिगत उजुरी बाँकी छन्। तोकिएको भन्दा बढ़ी पैसा लिएको, सम्झौता अनुसार काम र तलब नदिएको जस्ता उजुरी प्रमाणित भएमा विभागले म्यान पावरको धरौटी रकमबाट काटेर पीड़ितलाई क्षतिपूर्ति दिने गरेको छ। विभागले साउनदेखि उजुरी व्यवस्थापन र अनुसन्धानका लागि नयाँ प्रणाली लागू गर्ने तयारी समेत गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Jersey, AI TV-ma hermus, football ko har ek exciting moment. AI picture and sound sanga, up to 30% cashback, the 0% EMI, nagrikta bhaye puksha, best exchange value plus 4 years full warranty. Aba ghar mai, stadium experience. LG, life's good.
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौं। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा पहिलो पटक राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा उच्च शिक्षा र अनुसन्धान गराउने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको कानूनी बाटो खुलेको छ। पूर्वाधार निर्माण विकास समिति गठन भएको छ वर्षपछि यस सम्बन्धी विधेयकको मस्यौदा तयार भएको हो। रक्षा मन्त्रालयले अर्थ शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको सुझाव समेटेर यो मस्यौदालाई स्वीकृतिका लागि कानून मन्त्रालयमा पठाउने प्रक्रिया शुरू गरेको छ। नेपाली सेनाको सक्रियतामा स्थापना हुन लागेको यस विश्वविद्यालयमा सुरक्षा नीति निर्माण र उच्च शिक्षाबारे अध्ययन अध्यापन हुनेछ। भौतिक संरचना र कानूनी कामहरू अझै बाँकी रहेकाले सरकारले यो पूर्वाधार विकास समितिको म्याद थपेर 7 वर्ष पुर्याएको छ।
2: बुद्ध जन्मस्थल लुम्बिनीमा भूटान सरकारले निर्माण गर्न लागेको भूटानी गुम्बाको औपचारिक रूपमा शिलान्यास गरिएको छ। नेपालका पर्यटन मन्त्री खड्गराज पौडेल र भूटानका गृहमन्त्री लोहनपे छिरिङको उपस्थितिमा आज विशेष धार्मिक विधि अनुसार गुम्बा निर्माणको शुभारम्भ गरिएको हो। मौलिक भूटानी शैलीमा बन्ने यो गुम्बा आगामी 2 वर्षभित्र तयार भइसक्नेछ। गुम्बा शिलान्यासकै अवसरमा दुई देशका प्रतिनिधिहरूबीच लुम्बिनीमा द्विपक्षीय वार्ता समेत भएको छ। बैठकमा नेपालले भूटानको पारो र भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सीधा हवाई उडान शुरू गर्न प्रस्ताव गरेको छ। यसका साथै नेपाली पर्यटकले भूटान जाँदा तिर्नुपर्ने दैनिक $100 दिगो विकास शुल्क हटाउन वा सहुलियत दिन समेत नेपालले भूटानी पक्ष आग्रह गरेको छ।
1: डोटीको सेती नदीमा एकासी आएको बाढ़ीका कारण बीच भागमा फँसेका 11 जना स्थानीय बासिन्दालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। दिपायल सिलगढ़ी नगरपालिका 2 स्थित सेती नदीको किनारमा रहेको शिव मन्दिरमा पूजा गर्न गएका बेला तटबन्धका लागि बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीचमा अलपत्र परेका थिए।
2: क्यान्सरको निश्चित प्रकार छुट्याउन आवश्यक पर्ने महत्वपूर्ण आईएचसी परीक्षण अब भक्तपुर क्यान्सर अस्पतालकै प्रयोगशालाबाट हुन थालेको छ। अस्पतालले यो सेवा आफ्नै प्रयोगशालाबाट प्रभावकारी रूपमा उपलब्ध गराउन थालेपछि बिरामीहरू बायोप्सी गरेपछि विस्तृत रिपोर्टका लागि विदेश वा अन्य अस्पताल धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। अस्पतालका डाक्टर उज्जवल चालिसेका अनुसार बायोप्सीपछि आईएचसी परीक्षणका लागि विदेश नै पठाउनुपर्छ भन्ने भ्रमका कारण रिपोर्ट आउन 2 हप्ता भन्दा बढ़ी लाग्ने र उपचारमा ढिलाइ हुने गरेको थियो। तर अब भक्तपुर क्यान्सर अस्पतालले मासुको टुक्रा परीक्षणका लागि दिएको मात्र 3 दिनभित्रै रिपोर्ट उपलब्ध गराउने भएको छ।
1: काभ्रेको धुलीखेल खावा सड़क खण्डमा गाड़ी चलाउन असार 3 सातादेखि 15 दिनसम्म रातिको समयमा रोक लगाइने भएको छ। सड़क कालोपत्र गर्ने कामलाई गति दिनका लागि जिल्ला सुरक्षा समितिले असार 22 गतेदेखि साउन 4 गतेसम्म राति गाड़ी चलाउन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार ठूला ट्रक र टिप्परलाई यो अवधिभर सड़कमा गुड्न दिइने छैन।
2: जनकपुरधामको एउटा होटलमा खाना खाइरहेका 2 युवक हतियारसहित समातिएका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका 9 स्थित थापा चोकमा रहेको थापा होटलबाट प्रहरीले आज दिउँसो 1 थान पिस्तोल र 4 राउण्ड गोलीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनियाका 20 वर्षीय अहमद यादव र अंशपुरका 18 वर्षीय सुधीर मुखिया रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट एउटा पिस्तोल एउटा म्यागजिन र विभिन्न बोराका 4 वटा गोली बरामद गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

टकटक वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लोपोन्मुख रैथाने बाली र कृषि जैविक विविधता संरक्षणका लागि सरकारले देशभरका कृषकहरूलाई करिब 3 करोड़ रूपियाँ अनुदान सहयोग उपलब्ध गराएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि जैविक विविधता संरक्षण केन्द्रले विभिन्न 40 स्थानीय तह मार्फत कृषि सहकारी कृषक समूह र निजी फार्महरूलाई यो आर्थिक सहयोग प्रदान गरेको हो। स्थानीय हावापानी अनुकूलका बिउ उत्पादन अनुसन्धान र रैथाने प्रजातिको खेती विस्तारका लागि यो अनुदान दिएको केन्द्रका प्रमुख केशव देवकोटाले बताउनु भएको छ।
2: एटौडा औद्योगिक क्षेत्रभित्रका उद्योगले लामो समयदेखि जग्गा भवन बिजुली र पानीको करिब 45 करोड़ 70 लाख रूपियाँ बकेउता बुझाउन बाँकी रहेको पाइएको छ। एटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले क्षेत्रभित्र संचालित र क्षेत्र छाडेर गइसकेका 131 उद्योगलाई 7 दिनभित्र बकेउता चुक्ता गर्न कड़ा पत्र पठाएको छ। तोकिएको समयमा रकम नबुझाए लीजमा दिएको जग्गाको सम्झौता नै खारेज गर्ने चेतावनी कार्यालयले दिएको छ। बकेउता रकम मध्ये सबैभन्दा बढ़ी दुगट अटो क्लिनिकको 6 करोड़ 30 लाख र बतास ब्रदर्स मोटर्सको 2 करोड़ 26 लाख रूपियाँ भन्दा बढ़ी देखिएको छ। कार्यालयका अनुसार बकेउता उठाउन शुरू भएको अभियानपछि हालसम्म झण्डै आधा रकम असुल भइसकेको छ। रकम बुझाउन आलटाल गर्ने 57 उद्योगको बिजुली लाइन काटिएकामा महसुल तिरेपछि 24 उद्योगको लाइन पुनः जोडिएको छ।
1: अब विदेशका खबर। लामो समयदेखि जारी युद्ध रोक्न र स्थायी शान्तिको बाटो खुल्न लिबनान इजरायल र संयुक्त राज्य अमेरिकाबीच वाशिङटनमा एक ऐतिहासिक त्रिपक्षीय सम्झौता भएको छ। अमेरिकामा भएको 5 चरणको वार्तापछि यो सहमति जुटेको हो। सम्झौता अनुसार लिबनानी सेनाले इजरायलको कब्जामा रहेका 2 क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिनेछन् भने सशस्त्र समूह हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया शुरू गरिनेछ। सम्झौतामा हस्ताक्षर गर्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसले स्थायी सुरक्षाको ढाँचा तयार पारेको बताएका छन्। अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर दिने घोषणा समेत गरेको छ। यद्यपि सम्झौता पछि पनि इजरायल र हिजबुल्लाहबीच हतियार व्यवस्थापनलाई लिएर मतभेद कायमै छ।
2: भारतको उत्तराखण्ड स्थित चमोली जिल्लामा ठूलो वर्षासँगै बादल फाट्दा व्यापक क्षति भएको छ। बारीसँगै आएको लेदो र पहिरोका कारण त्यहाँका थुप्रै घर तथा पसलमा लेदो पसेको छ भने कतिपय गाड़ीहरू मलवेमा फँसेका छन्। भारतका विभिन्न राज्यमा मनसुनी वायुसँगै आएको हावाहुरी र चट्यानका कारण 16 को ज्यान गएको छ। हालसम्म भारतका 22 राज्यमा मनसुन फैलिसकेको त्यहाँको मौसम विभागले जनाएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणका अन्तिम 6 खेलहरू आज राति हुँदैछन्। आजका खेलहरूसँगै जारी विश्वकपको समूह चरण समाप्त हुनेछ र नकआउट अर्थात राउण्ड अफ 32 पुग्ने सबै टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार राति 2:45 बजे समूह एलका पानामा र इंग्ल्याण्ड तथा क्रोएसिया र घानाबीच प्रतिस्पर्धा हुनेछ। यस्तै बिहान 5:15 बजे समूह केका कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान भेट्नेछन्। समूह चरणको अन्तिम खेलमा भोलि बिहान 7:45 जोर्डनले पूर्व विजेता अर्जेन्टिनाको सामना गर्दा सोही समयमा अल्जेरिया र अस्ट्रेलिया बीच खेल हुनेछ। यी खेलहरू सकिएसँगै सोमबारदेखि विश्वकपको नकआउट चरणका खेलहरू शुरू हुनेछन्।
2: विश्वकपका शीर्ष गोलकर्ता लियोनेल मेसी जोर्डन विरूद्ध हुने अर्जेन्टिनाको समूह चरणको अन्तिम खेलमा बेन्चमा रहने भएका छन्। अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक लियोनेल मेसी खेलको शुरूआतमै मैदानमा नउत्रने पुष्टि गरेका हुन्। 39 वर्षीय मेसीले जारी विश्वकपका शुरूआती 2 खेलमा 5 गोल गर्दै गोल्डेन बुटको दौड़मा शीर्ष स्थान ओगटेका छन्। अस्ट्रिया विरूद्धको खेलमा 2 गोल गरेसँगै उनी विश्वकपकै इतिहासमा सर्वकालीन उच्च गोलकर्ता समेत बनिसकेका छन्। टोलीका प्रशिक्षक स्कालोनीले सुपरस्टार मेसीलाई आराम दिने निर्णयका कारण कुनै चोटका कारण नभएको आराम दिने भएकाले कुनै चोटका कारण नभएको स्पष्ट पारेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: जेएनजी आन्दोलनको प्रतिवेदन माग गर्दै मानवाधिकार आयोगमा ओलीको निवेदन। कानून नै उल्ट्याएर कार्यवाहीको सिफारिश गरिएको आरोप। अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागार अशान्त। पक्ष र विपक्षमा बाढ़ी र प्ले कार्ड सहित कैदी बन्दीहरूको प्रदर्शन।
2: भूमिहीन सुकुम्बासी सुरक्षित पुनस्थापनाको माग गर्दै आज पनि सड़कमा सरकारले अलपत्र पार्न लागेको गुनासो। 3 विश्वविद्यालयमा उपकुलपति चयनका लागि अन्तर्वार्ता बाँकीको भोलि र पर्सी हुने।
1: आर्थिक वर्ष सकिन 19 दिन बाँकी। लक्ष्य अनुसारको राजस्व र बजेट खर्च नहुँदा आर्थिक गतिविधि सुस्त। नेपालले रासायनिक मलमा भारतको भन्दा दोब्बर महँगो मूल्य तिर्दै यो वर्ष पनि किसानलाई मल अभाव हुने।
2: लेबनान, इजरायल र अमेरिका बीच त्रिपक्षीय शान्ति सम्झौता, हतियार व्यवस्थापनमा भने मतभेद कायमै। भारतको उत्तराखण्डमा बादल फाट्यो, हावाहुरी र चट्याङका कारण 16 जनाको मृत्यु।
1: र फिफा विश्वकपमा समूह चरणका अन्तिम 6 खेल हुँदै जोर्डनले पूर्व विजेता अर्जेन्टिनाको सामना गर्ने, मेस्सी बेन्चमा रहने नकआउट चरणका खेलहरू सोमबारदेखि।
2: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: लौ न लौ लौ चटाइन पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्रालिज सगौरा प्रस्तुत गर्दछ एलिसा तिमलसिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।

0: छन् भने पुनस्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुमवासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गतेको म्याच जान्छ, 19 गते म्याच हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल हामी अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार निर्वाचनले निर्णय गर्नु पर्यो नि, त्यसलाई त निर्वाचनले निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होली सेन्टरमा नाकाबाट यता दर्ता हुन नआउनु भएको होला, मानव रानीबनको हाम्रो त अब त्यो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। हामी
0: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षा संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरूणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडक खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडक खण्ड कालो पत्रक गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका

0: नेपालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लागे हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
1: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेतीयोग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यो 600-700 मात्रै बिक्री भयो। अब चामलको भाव घटेको छैन अनि धानको भाव चाहिँ घटेपछि किसानहरू अलिक निराश रहेका छन्। यो अब उद्योगहरूले नै उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई। किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाव चाहिँ नघट्ने होइन, किसानको कच्चा पदार्थ पनि घट्नु भन्ने
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतिको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देश पर आगजनी तोड़फोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पुनः प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका, इजरायल र इरान बीचको द्वन्दका कारण मध्य पूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,499 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
3: यति बेला नेपालमा मनसूनको प्रभाव नै आधा जस्तो भएको

0: आधा नेपालमा मात्र रहेको छ, पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
1: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भनी होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
2: अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित
3: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौं।
2: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड़ विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
6: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा:
3: 1,36,00,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौं। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौं।
6: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी:
7: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड़ गर्ने र पुराना आयोजनहरू अधुरा पूरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
6: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन:
8: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो ढङ्गले गरेका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने यी तीनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
6: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी:
9: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुन वर्षमा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
6: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिण्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमा गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमा गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरतीमगर, सीआईएन रेडियो शारदा, सल्यान।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
10: जनताहरू झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
2: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 0152 3552 5523
14: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिहितकार मंचको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
10: हाम्रो वर्गमा थियो, वर्गमा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउनु भन्ने चलन पहिले यो बाबुबाजेबाट थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले 62-63 कुरा आवतीजीले लेख्नु भएको यो दलम टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्ममा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको, ठुल्ठुला चाहिँ युवा क्लबका आए, नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही ग्रन्थ नआउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभिनय गर्नुहोस् भनेर भन्नुभयो।
15: त्यो एकपटक सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
10: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ। घाँसको डोको ल्याएर चौतारा बिसाएँ। चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकाले, टोपीले मुख पोछे, पसिनाहरू पुछे, पसिना पुछेपछि
15: के भन्नुभयो त्यसपछि?
10: आज ढिलै भयो, घर खाना पनि ढिलो पनि सेलाइसक्यो होला, लौ चाहिँ म गएँ है, अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्यामबहादुर दर्जी भनेर निस्केछ, ए म पास भएछु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थिएँ। मेरो
15: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
10: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नुहोला, है झाडा पखाला महामारी फैलिएको छ, सचेत बन्नुहोला, सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
15: कराउनु
10: पर्ने।
15: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
10: गीत पहिला सालेजु पनि
15: हो, त्यही सुन्नु पर्यो। अब सालेजु सुनाउनुहोस् अलिकति।
10: त्यति बेला हामी सालेजु भन्ने गीत गाउँथ्यौँ।

0: उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले नै कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन? कस्तो छ त गाउँघर?
1: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ पञ्चौली सञ्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, चुटी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ 11-12, 1 बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पुख्नु साटो साथ गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
0: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सुन्नु?
1: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो, यो जातीय चर्चित सम्बन्ध, त्यो गीत गाउँछ।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालेन सरकारको तीन महिना पूरा 100 दिनको उपलब्धि सुनाउने तयारी। विपक्षीलाई समीक्षा गर्नै हतारो। राजनीतिक विश्लेषकहरू आशावारी।
0: एमाले माओवादी एकताको बहस सतहमा। भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने। कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
1: होल्डिङ सेन्टर छाड्न एक हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम। दृष्टिविहीनहरू 6ौं दिन पनि धरनामा।
0: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तान नेदरल्याण्डसँग 37 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बालेन्द्र शाह नेतृत्वको सरकारको 3 महिना पूरा भएको छ। गत चैत 13 गते रामनवमीको अवसर पारेर बालेन्द्रले प्रधानमन्त्रीको शपथ लिएर मन्त्री परिषद विस्तार गर्नुभएको थियो। सरकार गठनको 3 महिनामा सरकारको समीक्षा गर्न थालिएको छ। केही घटनाक्रम हेर्दा सरकारले कानूनको शासन होइन कानूनद्वारा शासन गरेको, संसदको अवहेलना गरेर संविधानवादको खिल्ले उडाएको जस्तो देखिएको विश्लेषकहरूले नै बताउने गरेका छन्। संसदसँग उत्तरदायी नभएमा प्रधानमन्त्री तानाशाही हुने जानकारहरू बताउँछन्। मानव अधिकार आयोगको निर्देशन पनि नमान्ने र सड़कमा उभिएका र विरोध गर्नेहरूलाई सरकारले शत्रु देख्ने प्रवृत्तिमा कुनै परिवर्तन नआएको विश्लेषण भइरहेको छ। नयाँ सरकार आउँदा केही सुधारको छनक देखिने भए पनि यसले निरन्तरता पाउँछ त भन्ने आशंका देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको 100 दिने समीक्षा सुनाउन केही दिन अघिदेखि नै प्रतिवेदन लेखिरहेको छ। केही दिन अघि बसेको कांग्रेसको संसदीय दलको बैठकपछि केही नेताहरूले सरकारको 100 दिनकै समीक्षा सुनाएका थिए। अर्को विपक्षी दल नेकपा एमालेका नेताहरू पनि सरकारको हिसाब किताब सुनाउन तयार भएर बसेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै केही सांसद पनि सरकारसँग सन्तुष्ट देखिएका छैनन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: सरकार गठनको 100 दिन अर्थात हनीमून पीरियड पुग्न अब 8 दिन मात्रै बाँकी छ। थाहा संचार नेटवर्कसँग प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले 100 दिन पुग्नुभन्दा 1 दिन पहिला पत्रकार सम्मेलन गरेर सरकारले गरेका कामबारे जानकारी दिने बताउनु भएको छ। सत्तारूढ़ रासपाकै सांसद प्रकाश पाठकले केही मन्त्रालयगत कामहरूमा सकारात्मक र राम्रा लक्षणहरू देखिए पनि सरकारका जिम्मेवार व्यक्तिहरूमा भने जवाबदेताको अभाव देखिएको बताउनुहुन्छ। सरकारमा धेरै नयाँ अनुहारहरू रहेकाले पनि शुरूआती चरणमा काम गराई र जिम्मेवारी सम्हाल्ने सवालमा केही समस्याहरू देखिएको हुन सक्ने उहाँको बुझाइ छ।
4: कोही प्रधानमन्त्री र केही मन्त्रीको कार्यशैली र नागरिक तह अथवा चाहिँ सम्बन्धित क्षेत्रलाई जुन जवाबदेही गर्ने अवस्था हो त्यसमा चाहिँ उहाँहरू अलिकति चुक्नु भएको हो कि भनेर विश्लेषण गर्न सक्छु म चाहिँ। तथापि 3 महिनाको अवधि हो, धेरै नयाँ अनुभव चाहिँ नभएका व्यक्तिहरू चाहिँ सरकारको चाहिँ मन्त्रालय सम्हालेबारीमा रहनु भएको कारणले पनि अलिकति समस्या भएको हो कि भनेर चाहिँ विश्लेषण गर्न सकिन्छ।
3: एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले 3 महिनाको अवधिमा सरकारको ध्यान बिना कारण कसैलाई पक्राउ गर्ने र गैर कानूनी रूपमा थुनामा राख्ने जस्ता कार्यहरूमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।
5: व्यक्तिलाई एकजना नेतृत्व दिने, प्रचारबाजी गर्ने, गैर कानूनी ढंगले व्यक्तिलाई थुनामा राख्ने जस्ता कामहरूमा सरकारको बढ़ी ध्यान देखिएको छ। यो बीचको अवधि उहाँहरूले चाहिँ एक प्रकारले राज्य आराधना गर्ने, मान्छेलाई त्रसित पार्ने र यस अगाडिका सबै भ्रष्ट थिए, अयोग्य थिए भन्ने भाषालाई मात्रै स्थापित गर्ने काम गरेको देखिन्छ, जुन कुराले परिणाममा होइन प्रचारमा मात्रै बढी उहाँहरूको ध्यान छ भन्ने ठान्नु।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले पनि सरकार जनताको चाहना र म्याण्डेट अनुसार भन्दा पनि मनोमानी तरिकाले चलेको आरोप लगाउनु भएको छ। थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले सरकारको 100 दिनको समीक्षा पर्खिरहेको बताउनुभयो।
6: सरकारको अहिलेको समग्र तरिका हेर्दाखेरि अब सरकार जनताको चाहना जनताको म्यान्डेट अनुसार चल्ने भन्दा पनि मनोमानी तरिकाले नै चलिराखेको देखिन्छ। अहिलेको स्थिति हेर्दाखेरि मनोमानीले देशको गतिलाई अगाडि बढाउने हो कि र आफै एक खालको आफ्नो दृष्टिकोण व्यक्त गर्ने हो भन्ने कुरा त्यसरी भन्न अहिले गर्न सकिँदैन। अब सरकारको समीक्षा पनि हामी पर्खिरहेछौ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले भने सरकारका कतिपय कामहरू चित्तबुझ्दो नभएकाले आफूहरूले सदनमा कुरा उठाइरहेको बताउनु भएको छ। केही राम्रा कामहरू भने पनि अझै दिगो हुन नसकेको उहाँको भनाइ छ। सुकुम्बासीका समस्याहरू अझै यथावत रहेको विषय पनि उहाँले औल्याउनु भयो।
7: कति कुरा हामीलाई चित्त बुझेको छैन, हामीले सदनमा राखिराखेको छौँ, अझै पनि सरकारले अब के खोजेको छ भन्ने कुरा प्रश्नसँग क्लारिटी आइसकेको छैन। अब बजेटको तपाईँको आर्थिक विधेयकको छलफल बल्ल भोलि हुँदैछ, यसमा पनि धेरै टेक्निकल कुराहरू छन्, इस्युजहरू छन् रेज गर्नुपर्ने। केही राम्रो पनि हुँदैछ, अब केही परिवर्तन पनि केही राम्रा कुराहरू पनि भइराखेका छन्, केही दिगो भएका छैनन्। अब होइन सुकुम्बासीको समस्या फेरि अब उहाँहरूलाई समस्या मिलिसकेपछि धेरै कुरा छ।
3: समग्रमा सरकारले राम्रो संकेत दिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको ठम्नाइ छ। उहाँका अनुसार सुशासन र नागरिकलाई सेवा दिने क्षेत्रमा सुधार देखिएका छन्।
8: राम्रो संकेत दिएको छ यो सरकार, सुशासनको क्षेत्रमा अझ राम्रो र खास गरिकन जनतालाई सेवा क्षेत्रहरूमा चाहिँ राम्रो, जस्तो पासपोर्ट छपाई पाउने, राष्ट्रिय परिचय पत्र जस्ता कुराहरू, नागरिकता जस्ता कुराहरूमा जुन पहिला धेरै कठिनाइ थियो ती सहज, त्यसै गरिकन अब यो ड्राइभिङ लाइसेन्सका कुराहरूमा अहिले जनताको दैनिक जीवनमा सेवा दिने कुराहरूमा चाहिँ उनीहरूले विशेष ध्यान दिएको देख्छु।
3: अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारको कामलाई मेरिटका आधारमा हेर्दा समग्रमा ठिकै रहेको बताउनुहुन्छ, तर प्रधानमन्त्रीको सल्लाहकार समूह बढ़ी हावी भएको र यसले गर्दा एक किसिमको समानान्तर सरकार चलेको जस्तो देखिनु चिन्ताको विषय भएको बताउनुहुन्छ।
9: ओभरअल चाहिँ करप्सनमा जुन ढंगले सरकार अगाडि बढ़ेको छ, गभर्नेन्समा जुन ढंगले अगाडि बढ़ेको छ, मान्छेहरूमा जुन ढंगले होप क्रिएट भएको छ, अब त्यसमा के हुन्छ कि भन्ने, त्यसलाई चाहिँ सबभन्दा ठूलो सफलतामा मान्दछु सरकारको। तर सँगसँगै चाहिँ अझ बढी चाहिँ संस्थागत रूपमा केही भएन, अलिकति इन्स्टिट्युसनहरू चाहिँ कमजोर भए, सल्लाहकारको चाहिँ टिम चाहिँ ज्यादा हावी भयो, यो चाहिँ अब एक किसिमको प्यारल सरकार चल्यो भन्ने कुराहरूले चाहिँ चिन्ता पनि दिँदो रहेछ। र त्यो सबै कुरालाई समग्र रूपमा हेर्दाखेरि चाहिँ अब अहिलेसम्मलाई आलोचना गर्ने विषयहरू जनताको लेभलबाट, अब इन्स्टिट्युसनको लेभलबाट छ, पार्लियामेन्टमा चाहिँ बिहेभियरलाई लिएर मानवीय पक्षबाट हेर्दाखेरि पनि चाहिँ अब ठिकै छ, अब बसोबास चाहिँ के छ भने उज्रिएको छ सुकुम्बासीहरूको, तिनीहरूलाई चाहिँ ठिक ढंगले ह्यान्डल भइरहेको छैन भनेर भन्ने छ। यी सबै मानवीय पक्ष संस्थागत कुराहरूलाई लिएर चाहिँ अब यसलाई सुध्रियोस् भन्ने काम नगर्न सकिन्छ, तर गभर्नेन्सको पार्टमा र आशा जगाउने काममा चाहिँ सरकार ठिकठाक छ।
1: नेपाल मानवाधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अरियालले भने रासोपाको सरकारले लोकतान्त्रिक मूल्य मान्यता भन्दा लोकप्रियतावादमा विश्वास गरेको देखिएको बताउनु भएको छ। पुराना दलका नेतालाई बिना कारण पक्राउ गर्ने अख्तियार जस्तो संवैधानिक निकायका प्रमुखलाई ठाडो निर्देशन दिने, न्यायाधीशमाथि धावा बोल्ने जस्ता प्रवृत्तिले संविधान कार्यान्वयन नहुने उहाँले बताउनुभयो।
10: लोकतन्त्रलाई चाहिँ सरकारको गतिविधिले संस्थागत गर्दैन, लोकतन्त्र संस्थागत भएन भने, लोकतन्त्र फगर एउटा शब्द होइन, तेरो लोकतन्त्रले खाना दियो र भनेर भैँसी चराउँछ, दुध दुन्छ भनेर भनिदियो भने त्यसको उत्तर हुँदैन। तर लोकतन्त्र संस्थागत भएन भने हामीले यत्रा उपलब्धिहरू सिस्टममा प्राप्त गरेका होइनौँ, र कसैले दान दिएका पनि होइन। नेपाली जनताले तपाईँको रगत पसिना बगाएर आफ्नो सम्पत्ति सर्वस्व हरण भएर पनि जीवन चलाएर होइन, तपाईँ हाम्रो आँखा अगाडि आफ्नो सर्वस्व हरण गरेर अर्काको हनी बनेर जोतेर पनि तपाईँको चाहिँ यी व्यवस्था, यो प्रणाली, यो स्थिति, यो उदारीकरण, यो तपाईँको चाहिँ बजारीकरण, यो तपाईँको चाहिँ निजीकरण, यी सबै कुराहरू जुन आज हामीले तपाईँ र मैले भोग्दैछौँ होइन, तपाईँ र हामीले तपाईँको 40 साल अगाडिको परिस्थितिमा निजीकरण उदारीकरणको विषय, औषधि उपचारका विषय, कलेज स्कुल कति को कम्पिटिसनको विषय, ती सबैहरू कुनै जमाना थियो होला, पासपोर्ट लिनलाई सरकारले डाइरेक्ट सिफारिस नगरिकन पासपोर्ट नपाउने अवस्था, ती सारा कुरा आजसम्म आइपुग्दाखेरि त्यसमा नेपाली जनताको ठूलो योगदान छ। ठूलो तपाईँको त्यसलाई कदर गर्नुपर्छ र त्यो प्राप्तिलाई तपाईँको चाहिँ संस्थागत गर्दै बाँकी विकास निर्माणका कुराहरू लाई अगाडि बढाउने होला, सुधारका कुरा अगाडि बढाउँदा सुशासनका कुरा अगाडि बढाउने होला। तर एकाधिकार भयो भने त्यसले सुशासन पनि कायम गर्न सक्दैन, शक्ति सन्तुलन सिद्धान्त चाहिँ तपाईँको मानिएन भने त्यसले पनि सुशासनको कायम गर्न सक्दैन, होइन। लोकतान्त्रिक प्रणाली र संविधानमा लेखिएका मौलिक अधिकारलाई तपाईँको निलम्बन सरह गर्न थालियो भने त्यसले पनि सुशासनको निर्माण गर्न सक्दैन र भोलि फेरि यिनै जनताले फेरि ढुङ्गा हान्न थाल्नेछन्। आज जसले समर्थन गर्छन् भोलि यिनैले ढुङ्गा हान्न थाल्नेछन्। त्यो परिस्थिति नआओस् र देश एउटा ट्र्याकमा जाओस्, किनभने अघिल्ला राजनैतिक दलहरू जसले चाहिँ देश जिम्मा लिएका थिए, देशपूर्ण जिम्मा राजनीतिक दलका हातमा थिए, उहाँहरूले तपाईँको त्यसलाई चाहिँ नरिवल बाँदरको हातमा नरिवल जस्तो बनाएर चाहिँ चलाउनु भयो। त्यसकारणले गर्दा जनता वाक्का भएर यो सरकारले जे गर्दाखेरि पनि ठिकै छ भनेर भनेका मात्रै हुन्, तर तपाईँको चाहिँ त्यो ठिकै छ फेरि सही बाटोमा पुर्याउन त्यसकारण हाम्रो खबरदारी जरुरी छ र हामीले खबरदारी गर्छौँ र एक्लै भए पनि गर्छौँ। हामी चाहिँ
0: 7 वर्ष अघि मिलेर छुटेका एमाले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकता मार्फत पार्टी एकताको लक्ष्यमा केन्द्रित भएका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता औल्याउन थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ। गत फागुन 21 को निर्वाचनमा कमजोर परिणाम आएपछि घुमेको शक्ति आर्जन गर्ने दाउ कम्युनिष्ट दलहरूमा देखिन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिमालले विश्वमै वामपन्थी शक्ति कमजोर रहेका बेला नेपालका कम्युनिष्टहरूले पनि आफ्ना कमी कमजोरी स्वीकार गरेर दलहरूबीच एकता कायम गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भएको छ। वहाँले वामपन्थीहरूले सानातिना विषयलाई पहाड़ बनाएर बस्न नहुने तर्क गर्नुभयो।
11: सैद्धान्तिक ढंगले भन्नुहुन्छ भने कम्युनिस्टहरू बीच, वामपन्थीहरू बीच कार्यगत एकता र पार्टी एकताको पक्षधर हुँ म। अनि अहिले वामपन्थी शक्ति भनेको विश्वभरमै एउटा चाहिँ रक्षात्मक अवस्थामा रहेको शक्ति हो। हामीले आपसमा लडेर भिडेर सानातिना सैद्धान्तिक विषयहरूलाई पहाड़ बनाएर अहिले बस्नुपर्ने अवस्था छैन, किनभने हामीलाई चिन्ने जति जनताले देखेका छन्, हाम्रा कुनै योग्यता अयोग्यता जे छन् तिनीहरू पनि जनताले देखि भोगिसकेका छन्। त्यसकारण आफ्नो कमी कमजोरीहरू स्वीकार गरेर सबलपट्टि लिएर हामी एकतामा जानुपर्छ र वामपन्थी दलहरू बीचमा एकता।
0: नेकपाका नेता गणेश बहादुर विश्वकर्मा भने पार्टी एकताको कुरा सकारात्मक रहे पनि तत्कालका लागि सान्दर्भिक नभएको बताउनुहुन्छ। वहाँले एमालेसँग प्रदेश सरकार पुनर्गठन आगामी निर्वाचन लक्षित कार्यगत एकता हुन सक्ने बताउनु भएको छ।
12: अहिले चाहिँ एक्कासी एकता गर्नुपर्छ भन्ने कुरा किन आएको त भन्दाखेरि चाहिँ नि प्रदेश स्तरमा चाहिँ एकातिर चाहिँ अब अहिलेको राष्ट्रपतिले प्रदेश खारिज गर्नुपर्छ भन्ने योजना ल्याएको, अर्कातिर चाहिँ प्रदेशमा कम्युनिष्टहरू मिलेर नै सरकार बनाउन सकिने चाहिँ 7 वटामध्ये 5 वटा चाहिँ प्रदेश सरकारबाट गठन गर्न सक्ने वस्तुगत अवस्था भएको हुनाले हामीले प्रदेश स्तरमा चाहिँ अब आउँदो निर्वाचन पनि आउँदैछ र कुरालाई ध्यान दिएर चाहिँ त्यो अहिले चाहिँ सहकार्यको कुरा उठेको हो।
0: वामिकताको चर्चा चलिरहेका बेला 4 पूर्व प्रधानमन्त्री भोलि एउटै मंचमा देखिनुहुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र झननाथ खनाल मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो, जहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने कार्यक्रम छ। कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुहुनेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: सरल बैंकिङ सम्बन्धी व्यवस्था सबैका लागि, सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बलका सिकेपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: राजसपाको महाधिवेशनका कारण पटक पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक अब भोलि बस्ने भएको छ। गत बिहिबारलाई तोकिएको बैठक शुक्रबार हुँदै आइतबार पुर्याइएको थियो। अब भोलि बिहान 11 बजे शुरू हुने बैठकका लागि संसद सचिवालयले 12 कार्यसूची आज सार्वजनिक गरेको छ। पर्सी भने संसदका लागि 2 दिने अभिमुखीकरण कार्यक्रम शुरू हुने भएको छ। संघीय संसद सचिवालयले असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन सांसदलाई आग्रह गरेको छ।
0: कक्षा 12 उत्तर पुस्तिका परीक्षणमा त्रुटि भएको भन्दै विद्यार्थीहरू सड़कमा उत्रेपछि सरकारले समिति बनाएको छ। पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा एसएईको रिजल्ट आउन करिब 3 महिना लाग्ने गरे पनि यस वर्ष 1 महिनामै नतिजा प्रकाशित गरिएको थियो। यसै गरी कक्षा 12 नतिजा पनि 40 दिनमै दिइयो, तर विद्यार्थीले नतिजा चित्त नबुझेर सड़कमा आउनुपर्ने र सरकारले छानबिन समिति गठन गर्नुपर्ने अवस्था आउनुको कारण के होला भनेर हामीले शिक्षाविद विद्यानाथ कोइरालालाई सोधेका छौं।
17: परीक्षा विद्यार्थीले आफैले आफैलाई जाँच्ने किसिमको कुरा गर्नुपर्छ भनेर भने म पहिलेदेखि भन्दै आउँ। आफूले आफूलाई जाँच्ने किसिमको कुरोहरू गरे भनेदेखि एउटा यो यसको दीर्घकाल मान्नु हुन्छ, किनभने आफूले आफूलाई जाँच्छन् अनि हामीले चाहिँ के गर्ने हुन्छ भनेर भनेदेखि त्यो विद्यार्थीको कम्प्रिहेन्सिभ जाँच लिने, उसले आफूले विधागत कुराकानी गर्छ, कम्प्रिहेन्सिभ जाँच चाहिँ सरकारले भन्ने किसिमको तरिका भयो भने यी सब लमलष्टबाट बच्न सक्ने सम्भावना, दीर्घकालीन सम्भावना त्यो हो। निर्णय गर्यो भनेदेखि अहिले तत्कालै हुने किसिमको हो। अब रह्यो उनीहरू किन आए भनेर भन्ने त ठ्याक्कै भन्न गाह्रो छ, किनभनेदेखि अब एउटा पत्रिकाले के देखे भनेदेखि त्यसलाई चाहिँ 12 के अरे विद्यार्थी संगठनहरूले उकास्यो त्यसले आए भनेर भन्ने चाहिँ देखियो। अब त्यो कति सही हो थाहा छैन, अब कसैलाई उकासेर आयो वा के भएर आए, अर्को चाहिँ के हुन सक्ला भन्नु भन्दाखेरि त्यो त्यसरी आखेरि नआए पनि त्यो अङ्क त फरक फरक भयो नि त, 10 क्लासको हो नि त अङ्क फरक भयो नि त थुप्रै मानको, त्यो थुप्रै मान्छेहरूको अङ्क फरक भएपछि उनीहरूले चाहिँ झन् आक्रमक भएर चाहिँ ल यो त हुँदो रहेछ भनेर भन्ने दृष्टिकोणबाट पनि आएर त्यो आधार पनि होला भन्नु भन्ने मैले चाहिँ देख्छु। समाधान दीर्घकालीन सोच्ने हो भनेर भनेदेखि त विद्यार्थीले आफूलाई जाँच्ने किसिमको सामग्रीहरू बनाएर ल आफैले जान्छ, क्षमता छ भन्ने प्रमाणित गर, सिप छ भने प्रमाणित गर, तिम्रो चाहिँ प्रवृत्ति छ भने यसै प्रमाणित गर, त्यति भइसकेपछि अनिखेरि हामीले कम्प्रिहेन्सिभ जाँच दिन्छौँ र तिम्रो नम्बर चाहिँ यो हो भनेर भनिदिन्छौ भन्यो भने हुन्छ, नत्र भने
18: अहिलेको यो तत्कालको अवस्थालाई कसरी समाधान गर्न सकिएला, अब के छ उपाय?
17: मेरो हिसाबमा अब उनीहरूलाई कापी हेर्न दिने प्रावधान छँदैछ, त्यसपछि गर्ने योग गर्ने किसिमको चलन चल्ति छँदैछ, प्रक्रियामै राख्नुपर्छ भन्ने देख्छु मैले जाने। अब उनले भन्ने बित्तिकै तुरन्तै गरिदियो भने त्यसको रोज के हुन्छ भने अर्को पटक मान्छेहरू फेरि त्यस्तै खालको गरेर चाहिँ बजारमा आउने अनि समस्या देखाउने, गरेर नम्बर पाइँदो रहेछ भनेर भन्दा अहिले 12 भयो, भोलि बिएमा होला, पर्सि एमएमा होला, पर्सि अर्कोचोटि पीएचडीमा होला, यो सल्किन्छ। यो रोगलाई निदान गर्ने भनेको प्रक्रियामै हाल्ने हो, प्रक्रियामा हाल्ने भनेको ल यहाँलाई चित्त बुझाइ गर्नुहोस्, दरखास्त हाल्नुहोस् ल, दरखास्त हाल्नुहोस्, तपाईँलाई चाहिँ बरु बरु समय प्रस्ताव दिउँ अनि त्यसपछि सुन्नुहोस्, त्यसपछि हेर्नुहोस्, कापी चित्त बुझेन त्यसपछि हेर्न पाउने पनि प्रावधान छ, हेराउनुहोस्, त्यसमा नम्बर हालेर आज नै के भयो कसो भयो त्यहाँनिर तपाईँ छलफल गर्नुहोस्। यो प्रक्रियामा लानु चाहिँ नि समाधानको तत्कालीन बाटो हुने लाग्छ मलाई।
1: होल्डिङ सेन्टर छाड्न सरकारले एक हप्ताको समय थपेपछि सुकुम्बासीले काउन्टर अल्टिमेटम दिएका छन्। यसअघि असार 12 गते भित्रै होल्डिङ सेन्टरहरू छाडेर आआफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको सरकारले घर भाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि आगामी असार 19 गतेसम्म लम्ब्याइदिएको छ। तर उल्टी उनीहरूले सरकारलाई 7 दिनको अल्टिमेटम दिँदै उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गर्दै सुरक्षित पुनर्स्थापनाका लागि दबाव बढ़ाएका हुन्। बस्ती भत्काउने समयमा 15 दिनभित्र जग्गाको लालपूर्जा र उचित व्यवस्थापन गर्ने आश्वासन दिइएको भए पनि दुई महिना बितिसक्दा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। सुकुम्बासीले सरकारले प्रस्ताव गरेको प्रति परिवार 25,000 रूपियाँको आर्थिक राहतलाई पनि अस्वीकार गर्दै आएका छन्।
0: दृष्टिविहीनहरूले पनि आज छैटौं दिन पनि काठमाडौँको माइतीघर मण्डलामा धरना दिएका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन 6 दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिविहीन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिविहीनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
1: आज राति देशको कोशी प्रदेशको तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसूनी वायुको प्रभावले कोशी मधेश प्रदेशका थोरै स्थान बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छैन। हाल मनसून प्रणाली कोशी प्रदेश मधेश प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको पूर्वी भूभागमा सक्रिय रहेको छ। बाँकी भूभागहरूमा भने आगामी केही दिनभित्र मनसून फैलिने अनुमान गरिएको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
19: कोशी प्रदेशको यो पहाड़ी तराई भूभागहरूको कतै कतै एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना। मनसून प्रणाली चाहिँ अहिले गण्डकी र लुम्बिनी प्रदेशको यो पूर्वी भूभाग तहहरूमा रहेको भने पश्चिम क्षेत्रहरूमा त्यो पुनर्दै टिक्न लाग्ने देखिन्छ। त्यही अब अनुकूलीकरणहरू पनि बनिरहेको छ पश्चिम क्षेत्र पुग्दै अब केही दिनमा चाहिँ पश्चिम क्षेत्रतिर पनि पुग्छ कि भन्ने अनुमान।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 멋선 부르자는 딱 해서 보는 스팸
1: 미스터 에너지 계속 맞아 비벼와 비호
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। आज बिहान विराटनगर 8 मधुमार स्थित घरमा शंकास्पद वस्तु रहेको भन्दै छापा मार्न पुगेको प्रहरी ले गिरीलाई पक्राउ गरेको हो। पक्राउ दिने क्रममा गिरीले घरमा केही पनि नभेटिएपछि साइबर अपराध गरेको आरोपमा आफूलाई नियतवश पक्राउ गरिएको बताएका छन्। आज बिहानैदेखि प्रहरीले उनको घर र दुईवटा गाड़ीमा खान तलाशी गरेको थियो। घरबाट केही रकम बरामद गरिएको गिरी आफैले बताएका छन्।
3: विगत 5 वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढ़ेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढ़ेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरा देवी निरोलाले 5 वर्षमा क्यान्सरको उपचार बापत सहुलियत लिने बिरामी दोब्बरले बढ़ेको जानकारी दिनुभयो।
4: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। त्यहाँका अस्पतालहरूमा उच्च रक्तचाप मधुमेह मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।
3: कैलालीको लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय सहकारी र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो।
4: स्तरोन्नति भइरहेको अर्नीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णतया सवारी साधन आवागमन बन्द गरिने जनाएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लेबनान इजरायल र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हिजबुल्लाहलाई निशस्त्र गर्ने उद्देश्यले एक प्रक्रिया समावेश छ। सम्झौताले स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विदेश मन्त्री मार्को रूबियोले हस्ताक्षर समारोहमा बताउनु भएको छ। वाशिङटनका लागि लेबनानका राजदूत नाडा हमादिह मुआदले सम्झौताले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ। यसअघि अमेरिकी दबावमा लेबनानी र इजरायली अधिकारीहरूले अप्रेलमा वाशिङटनमा प्रत्यक्ष वार्ता शुरू गरेका थिए भने अप्रेल 17 युद्धविराम घोषणा गरिएको थियो। युद्धको अन्त्य गर्न लेबनानलाई वाशिङटनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड़ दिएपछि यस महिनाको शुरूमा नयाँ युद्धविराम घोषणा गरिएको थियो।
2: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलमा भोलि बिहान समूहचरणका अन्तिम 6 खेल हुँदैछन्। यी खेलबाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुंगो लाग्नेछ। हालसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने बाँकी 4 स्थानका लागि 8 टोलीको सम्भावना अझै कायम छ। 12 टोली भने नकआउट चरणबाट बाहिरिसकेका छन्। पहिलो पटक 48 टोली सहभागी भएको विश्वकपमा 12 समूहका शीर्ष 2 टोली र तेस्रो हुने टोलीबाट उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ। नेपाली समयअनुसार भोलि पौने 3 बजे समूह एलको अन्तिम चरणका खेलहरू हुँदैछन्। मेटलाइफ रंगशालामा इंग्ल्याण्डले प्रतियोगिताबाट बाहिरिसकेको पानामासँग प्रतिस्पर्धा गर्नेछ भने फिलाडेल्फिया स्थित लिंकन फाइनान्सियल फिल्डमा क्रोएसियाले घानासँग खेल्नेछ। नकआउट चरणमा पुगिसकेको इंग्ल्याण्ड यो खेल जित्दै समूह विजेता बन्न चाहन्छ। इंग्ल्याण्डसँग खेल्न लागेको पानामा दुई खेलबाट अंकविहीन रहँदै पुछारमा रहेको छ। पानामा आजको खेल जित्दै विश्वकपको यात्राको सुखद अन्त्य गर्न चाहन्छ। सोही समयमा क्रोएसियाले घानाको सामना गर्दैछ। घाना यो खेलमा कम्तीमा बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। क्रोएसिया पनि घानालाई रोक्दै अर्को चरणमा पुग्ने दाउमा हुनेछ। भोलि बिहान 5:15 बजेबाट एकैसाथ शुरू हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्बेकिस्तान भिड्नेछन्। पोर्चुगल र कोलम्बिया बीचको खेल मियामी स्टेडियममा तथा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल एटलान्टा स्टेडियममा सञ्चालन हुनेछ। नेपाली समय अनुसार 7:45 बजे समूह जेका दुई खेल हुनेछन्। त्यसपछि विश्वकपको 23 औं संस्करण नकआउट चरणमा प्रवेश गर्नेछ। साबिक विजेता अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेको जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा अस्ट्रेलिया र अल्जेरिया बीच निर्णायक भिडन्त हुनेछ। दुवै टोली 3 अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो खेल जित्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ।
3: महिला टी20 विश्वकप क्रिकेटमा नेदरल्याण्डस पाकिस्तानसँग 37 रनले पराजित भएको छ। 127 रनको लक्ष्य पछाएको नेदरल्याण्डस 18 ओभरमा 79 रनमा अलआउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले 6 विकेटको क्षतिमा 126 रन बनाएको थियो। आजको दोस्रो खेलमा अहिले वेस्ट इण्डिज र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। वेस्ट इण्डिजले टस हारेर पहिले ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा वेस्ट इण्डिजले 16.6 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 101 रन बनाएर खेलिरहेको छ। आयोजक इंग्ल्याण्डले आजको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डको सामना गर्नेछ। यी दुवै टोली आज राति 11:15 बजे भिड्नेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालेन सरकारको 3 महिना पूरा, 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
3: एमाले माओवादी एकताको बहस सतहमा, भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मंचमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
4: होल्डिङ सेन्टर छाड्न 1 हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम, दृष्टिविहीनहरू 6 दिन पनि धरनामा।
3: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
4: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तानसँग नेदरल्याण्ड 37 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: Oh, काकी के को सुंदर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: ओ बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
8: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
9: एक्काईसौ शताब्दी को नया उपचार विधि लेजर थेरापी, करीब 1 दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाय हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: नमस्कार, धन्यवाद लीलप्रसादजी।
0: कस्तो लागिरहेछ? तपाईँ त पहिलोपटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला। त्यो भए कस्तो लागिरहेछ संसदमा अहिले पछिल्लो?
1: सर्वप्रथम त म अब यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो। मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अगाडि सकेको थिएँ र
0: 40 वर्षको हुनुभयो तपाईँ।
1: हजुर,
0: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
1: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ।
0: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
1: मेरो उमेर अनुसार मेरो ठिक हो।
0: ठिकै हो,
1: ठिकै हो।
0: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
1: हुटुटी थिएन मलाई।
0: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
1: मैले चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन। हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि नेभी संघबाट लागेको मान्छे हो।
0: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु
1: हो
0: तपाईँले, अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
1: अब यो यस्तो छ कुरो के भने हामीले
0: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
1: होइन, यस्तो हो लीलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला,
0: गर्छौं अवश्य पनि हामी हुन्छ।
1: त्यसैले हामीले पहिलो प्राथमिकता
0: सडक
1: मेरो आफ्नो र हाम्रो पार्टीको। हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्चा सिमीकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
0: अहिले पनि त्यो तपाईँले पटकपट उठाउनु पर्यो,
1: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
0: हुम्लामा पुग्यो,
1: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सीमामा हिल्चासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै। त्यसै त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो, दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
0: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
1: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
0: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
1: हामी अब
0: किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
1: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई, अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
0: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
1: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
0: कार्की नेतृत्वमा
1: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म, सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
0: तपाईँले
1: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड, यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ, दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै, एउटा बीच बाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसको तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
0: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
1: म पहिला गर्थे,
0: अहिले चाहिँ कसले गरिरहेछ?
1: अहिले मेरो भाइहरूले।
0: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
1: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
0: तपाईँहरूको कहाँ भइरहेछ?
1: हाम्रो त्यही साना साना कामहरू भइरहेछ
0: हुम्ला जिल्लामै।
1: हुम्ला जिल्ला
0: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
1: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
0: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी हो?
1: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
0: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलन त त्यसरी अनौपचारिक,
1: त्यो त यस्तो हजुर, यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
0: काम फेरि यो सेयरवाला
1: चाहिँ होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको लगानी त हुन्छ नि, कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
0: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
1: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु, यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
0: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो,
1: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब के यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त,
0: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला,
1: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
0: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन, कति पटक बोल्नु भयो अहिले प्रतिनिधि सभामा?
1: मैले अहिले अब
0: जमाजमी छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
1: मैले प्रायः जसो हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि,

0: अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ। अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्न सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
1: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
0: अत्यन्तै व्यस्त छ। हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजित भइसकेको हो र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो अनुभव?
0: यस्तो
1: बोल्यो, फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन।
0: तत्काल समाधान हुने कुरो होइन, जस्तो खिल्का सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ?
0: म धाइरहेछु।
1: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोलियो सकियो यस्तै रहेछ?
0: होइन, भइरहेछ, त्यसको अब
1: प्रतिक्रिया चाहिँ
0: सकारात्मक छ।
1: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
0: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने विशेष गरी पर्यटकको बारेमा,
1: पर्यटन
0: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
1: अब रानी सैनिक पनि अब
0: सुन्दर छ, रानी सैनको कुरो हो, तपाईँको चुवाखोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको यारी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ तपाईँको, जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन,
0: भएको छैन, भर्खर सुरुवात भएको छ। नेपालबाट पनि कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
0: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
1: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ?
0: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तौरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला, फेरि
0: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौँ, तपाईँहरू पनि गर्नुहोस्, प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौं, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
1: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
0: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको